0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: स्टुडियो टाइम यति बेला 6 बजेको छ। इट्स 6 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ. त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ. र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्ज र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस केही साथ प्रसारण भइरहेको छ. आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ. फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टिभी सर्च गरेर पनि र हामी सिधा प्रश्नको सिधा जवाफ दिने गर्दछौँ. र देशको समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ. आदरणीय श्रोता यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट. नेपालले निकै ठूलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ. राजनीतिमा पनि महाबाढी आएको छ. फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ. अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ. आदरणीय श्रोता नेपाली कंग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटपुट पहिरो गए तापनि एमाले र कंग्रेसमा भीषण पहिरो गएको छ. एमाले कंग्रेसमा पनि विपत्ति छ. दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्. यो महाविपत्तिमा पनि नेपाली कंग्रेस आफूलाई मिलाउन सकिरहेको छैन. सकस निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन् म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ. तर सभापति बन्न कति रहर जागेको नेपाली कंग्रेसमा, विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्. सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात् पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ. तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापतिमै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त आज निकै ठूलो विवादको विषय कंग्रेसमा यो बनिरहेको छ. कंग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ. त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ. आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निसा दियो, निसापछि उसले फेरि त्यसलाई नेपाली कंग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ. कंग्रेस मुनि छाडकाट अझै पनि देखिएको छैन. नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि अर्थात् अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले. अब नेकपा एमालेको स्थिति भने के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ. तर एमाले भित्र र कंग्रेस भित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्, सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ. तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन. आजको नेपाली बसमा यस विषयमा पनि कुराकानी गर्दैछौँ. संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रमुख एजेन्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ. यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढङ्गले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ त्यसका विषयमा पनि हामी छलफल बहस गरौँला त्यतिखेर आदरणीय श्रोता. र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डिएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्, यस विषयमा पनि हामी छलफल गर्छौँ. एमालेमा बढ्यो अन्तर सङ्घर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौँ. नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मजघारमा

0: ग्यासको लाइन छ, ग्यासको लाइन तपाईँले राम्रोसँग हेर्नुभयो भने स्पष्ट रूपमा देखिनु भएको छ। काठमाडौँको अनाम नगरमा पनि व्यापक लामो लाइन छ, काठमाडौँका धेरै ठाउँमा लामो लाइन छ। ग्यासको अचाक्लै मूल्य वृद्धि भएको छ र मनपरी रूपमा ग्यासको मूल्य तिर्न उपभोक्ताहरू बाध्य भएको एउटा परिस्थिति सिर्जना भएको छ। यसमा सरकारको ध्यान तदारुकता जान सक्यो कि सकेन भन्ने विषयमा पनि आजको बहसमा हामी चर्चा परिचर्चा गर्दैछौँ। र बाढी प्रभावित क्षेत्रमा के छ त अहिलेको अवस्था, त्यहाँ नागरिकहरूले सुख शास्ति भोगिरहेकै छन् वा चाहिँ केही गाउँमा मलम लाउने काम चाहिँ भइरहेको छ राज्यबाट वा चाहिँ अन्य दात्री निकायहरूबाट, यस विषयमा पनि चर्चा परिचर्चा गर्छौँ। र खाँचो पर्दा निशुल्क प्रसूति सेवा छैन, सडक पेटीमै सुत्केरी हुनुपर्ने बाध्यात्मक परिस्थिति छ, त्यसमा सरकारले एक्सन चालेको कुरा आएको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा जुन खालको दृश्य देखियो त्यो मानवता विरोधी, मानवता विपरीत दृश्य थियो। त्यस दृश्यको चाहिँ असर प्रताक्षेप गर्ने कुरामा सरकार तदारुकताका साथ अगाडि बढेको विषय पनि आएको छ। गगन थापालाई भेट्न किन चाहँदैनन् त देउबा, यस विषयमा पनि आज हामी चर्चा गर्छौँ। पूर्व सभापति शेरबहादुर देउबा सिङ्गापुरबाट फर्किएपछि भेट्न पटक पटक समय माग्दा समेत नपाएको कंग्रेस सभापति गगन थापाको भनाइ छ। दुई नेता बीचको संवादहीनताले कंग्रेसको विवाद यथावत रहेको छ। आज यस विषयमा कुराकानी गर्दैछौ। आज श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुनेछौ।
1: ओहो, अनि केटोले त नयाँ फिनिस भयो हालेछ, अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: यो सिनी भित्र आएछ, अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: लो यो त वासिङ मेसिन, अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: अनि जम्मै सामान त्यहीबाट
2: भएपछि जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0252584001।
5: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
6: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
5: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
6: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
7: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैजा 9, विराट चोक।
5: सम्पर्क नम्बर 9852574472, 9810247474,
7: 9747574472, 9520594141।
5: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
7: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
5: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571, 9810442291।
8: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
9: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ, अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ, म एक्लै कता कता पो भ्याउनु?
10: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
7: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल, इटहरी 9, विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 9852484510।
0: समय त माग्नु भएको कुरा आइरहेको छ।

0: भेट्नै मान्नु भएको छैन, भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ती गर्नु भएको त्यसो भए?
1: होइन, हाम्रो अब अभिभावक स्वरूपमा रहनुभएका शेरबहादुर देवाजी बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हो, र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ, एकतामा पुर्याउन सकिन्छ भनेरै पार्टी सभापति जगन कुमार थापाले भेट्नको लागि त्यस समय धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो, तर समय उपलब्ध हुन सकेन। तर हाम्रो मुख्य अपेक्षा, अहिले पनि मुख्य अपेक्षा के छ भने, हामी हाम्रो अब पूर्व सभापति, पूर्व प्रधानमन्त्री, पार्टीमा लामो समय काम गर्नुभएको, उहाँलाई पार्टीको सङ्गठनको बारेमा पनि थाहा छ, सँग पार्टीको सङ्घर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व, त्यही भएर उहाँबाट ठुलो अपेक्षा चाहिँ हामीले गरेका थियौँ, अहिले पनि गरिराखेका छौँ। यसरी हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन उहाँ पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ, र अहिले पनि उहाँले त्यसको लागि पहल कदमी गर्न जरुरी छ। यस कारण पनि उहाँलाई जित्न खोजेको, तर समय अभाव भएको कारणले
0: तर अब एउटा कुरा यहाँलाई राम्रोसँग थाहा छ नि त, होइन? अब नेपाली कङ्ग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकिया छ। अब म हिन्दू हो, हिन्दू राष्ट्रको एजेन्डालाई अगाडि सार्छौँ भनेर सभापति, पूर्व सभापतिजीले बोली नै सक्नु भएको छ। अब कङ्ग्रेस र अर्को कङ्ग्रेस मिल्छ त यतिखेर?
1: अनि यहाँ काङ्ग्रेस, अर्को काङ्ग्रेस भन्ने सवालै छैन नि। पार्टीले आधिकारिक ढङ्गबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ, धेरै जसो साथीहरूले अध्यावधिक गरिसकेको अवस्था छ, उतापट्टिको समूहमा रहनुभएका वा इतर समूह भनौँ नि साथीहरू भए पनि धेरैले अध्यावधिक गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ। त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त, पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ, एउटा कानुनी आधार हुन्छ, होइन? तर त्यो अवस्था होइन, तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको सङ्गठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने, यो वास्तव समयको माग पनि होइन, यो कसैको चाहना पनि होइन। यो त्यही भएर तपाईँले भने जस्तै पार्टी फुट्नु भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौँ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ, र अहिले पनि पार्टी सभापतिको कोसिस छ समयलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ, र असोज 16 गते उद्घाटनको कार्यतालिका आइसकेको छ। र यो एउटा यसलाई नेपाली काङ्ग्रेसको ले हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानुनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यस्ता निर्णयहरू गर्यो, सम्मानित सर्वोच्च अदालतले निर्णय गर्यो, र निर्णय गरिसकेपछि अब कार्यतालिकालाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर सम्मानित सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ, र त्यो एउटा कानुनी बाध्यता, संवैधानिक बाध्यता पनि हो। त्यसमा मलाई के लाग्छ भने अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै, किनभने हामीले अध्यावधिक पनि अब फुकाइसकेका छौँ, अध्यावधिक नगरे पनि गत वर्ष 21 गतेसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले 15 महाधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता सबैले भाग लिन पाउने अवसर होइन, यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने भाग नलिने भन्ने भन्दा पनि अबको पन्ध्रौँ महाधिवेशनमा किनभने सबै नेताहरूबाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिने भनिराख्नु भएको छ उहाँहरूको ठुलो भूमिका छ, उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
0: एउटा कुरा के छ भने असो चार गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन, सोह्र गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ, त्यसबाट टसमस हुँदैन, कङ्ग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ, सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए?
1: अब हाम्रो यसमा यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भने दुईवटा कुराहरू छ, एउटा अब यो विषयलाई कानुनी विषय बनाइयो होइन, सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो, सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई, त्यही भएर पनि हामीले असोजको १६ गते महाधिवेशन गर्नैपर्छ पहिलो कुरा। दोस्रो कुरा केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अब अध्यावधि गर्नुभएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रवृत्तिसँग जोडिन्छ, डिजिटल मेम्बरसिप दिन्छ, तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब पन्ध्रौँ महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त पन्ध्रौँ महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन, अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ, सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ। यसकारण यसमा कुनै विवाद गर्नुपर्ने महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँै देखिँदैन, त्यही भएर तपाईँले भने जस्तै अब यो असोजको तिन गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि, काङ्ग्रेसको सङ्गठनलाई मजबुत गराउनको लागि पन्ध्रौँ अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता सक्रिय सहभागिता गरेर त्यहाँ कोही पनि विभेद छैन, कसैलाई निषेध छैन, त्यसमा अब त यो यति निष्पक्ष वातावरणमा पन्ध्रौँ अधिवेशन हुँदैछ, तर यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने, विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने, पन्ध्रौँ महाधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने, मलाई चाहिँ यो यस्तो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ, तर यहाँसम्म पार्टीमा दुःख गरेर सङ्घर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्व पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई समाजको अझै ठुलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई
0: पक्षको एउटा दावी के छ भने नि उपसभापतिज्यू, अब किनभने अब सर्वसभा मूल मुद्दा विचाराधीनको अवस्थामा छ, मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढङ्गले अगाडि बढौँ होइन, अलिकति दुवै पक्ष चाहिँ लचिलो हुनु पर्यो। अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबासहितको वृहत एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ। शेखर र शशाङ्क एक ठाउँमा उभिनु भयो, पूर्णबहादुर चाहिँ कतै पनि मज घरमा मज धारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन् होइन। यी समग्रताले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन, अब लचिलो हुनु पर्यो भन्ने आज कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि होइन, पूर्व सभापति र अहिलेका सभापतिज्यूको
1: पनि दुईवटा कुरा राख्नु, एउटा कुरा सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन छ यस कारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा, दोस्रो फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो होइन, तपाईँले आफैले दुईवटा प्रश्न खडा गर्नुभयो। अब सामान्य सर्वोच्च अदालतमा विचाराधीनका कुरा गर्ने भने यहाँ सर्वोच्च अदालतमा कार्यतालिका आइसकेपछि पन्ध्रौँ महाधिवेशन नगर्नको लागि अन्तरिम आदेशको लागि अन्तरकालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले यसलाई खारिज गरेको अवस्था पनि छ होइन, र पन्ध्रौँ महाधिवेशनको कार्यतालिका अगाडि बढाउनुपर्छ भन्ने आदेश पनि हो, त्यही भएर हामीले अब सामान्य सर्वोच्च अदालतले अब कार्यतालिकाबाट अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशमा आएको अवस्थामा आफ्नो कार्यतालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सामान्य सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मान साथ चाहिँ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि गएका हौँ, किनभने कार्यपालिकाको मिति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तर्कालीन आदेश दिनको लागि सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाटै सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो, कानुनको व्याख्याता हो, उहाँकै आदेश अनुसारै नेपाली काङ्ग्रेस 15 महाधिवेशनको कार्यपालिकामा प्रवेश गरेको हो। अब तपाईँले भन्नुभयो एकताको कुरा त्यो व्यवहारिक पक्ष हो, त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने, 15 महाधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर 15 महाधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई 15 महाधिवेशन गर्न नदिने वा भाग नलिने, भाग दिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी 15 महाधिवेशनमै गएर खोज्ने हो नि त। किनभने त्यसमा 77 जिल्लाको हाम्रो 163 जिल्लाबाटै हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि यस्ता खोज्नु भएको छ। त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा निर्णायक शक्तिको रूपमा अवसरहरू दिएका छौँ। यसलाई विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै पार्टीहरू, धेरै नेतृत्वहरू उत्तर पक्षको भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। यसमा मलाई के लाग्छ भने यसलाई कानुनी विवादको विषय त यो हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यपालिका निकालेर अर्को कार्यपालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो। नेपाली काङ्ग्रेसको नाममा फेरि अर्को महाधिवेशनका तिथिमिति तय गर्ने, तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई भविष्य विषय पनि बनाउन चाहेको छैन र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न उत्तर पक्षको नेतृत्वहरूसँग बसेर सबैलाई जसरी यताका केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्थ्यो त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू उत्तर पक्षको पनि भाग लिन जाने हो र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको त्यहाँ वातावरण छ भने त्यसलाई छलफल गर्न सकियो होइन, तर त्यसलाई पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर पार्टीकै महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सराहनीय हुन्छ। यसमा मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 गतेको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसरी आएर भाग लिन र त्यो निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेको छौँ। पार्टी सभापतिले त्यसको पहल गर्ने पनि गरिरहेको छ, तर हामीलाई आशा छ सबैले त्यसलाई, तपाईँले भने जस्तै यसमा कुनै कानुनी विवाद छँदै छैन, अनि यो राजनीतिक विवाद बनाएर पार्टी सङ्गठनलाई कमजोर गराउने मनोवैज्ञानिक प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा यो नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको सङ्गठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिरहेको छ, भोलिपछि एउटा बाढीले गर्दाखेरि जनधन गुमाउनु परेको छ, अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू, उहाँहरूलाई मध्यका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्षमा रहेको छ, अहिले सरकारले 5 वर्ष सरकार चलोस्, तर त्यो सरकारले जनताको मनोभावना, कानुनी शासन, संविधान अनुसार मुलुकमा आएको राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ, तर पनि आम उहाँहरूलाई मतदाताहरूले मत दिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ।
0: देश संकटमा छ यतिखेर, होइन, कालो बजारी बढिया छ, ग्यासको अभाव छ, ग्यासको लाइन छ, होइन, तपाईँहरू त बोल्नै हुन्न आजकल, होइन, प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि, होइन,
1: पूर्ण सन्ध्यामा तपाईँको कालो बजारियाहरू एउटा कृत्रिम अभावहरू, ग्याससम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ, यतातिर यत्रो दैविक प्रकोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ बाढीको प्रकोपबाट तपाईँ देखिराख्नु भएको छ। सरकारले आफ्नो दायित्व काम अगाडि बढेछ भने प्रतिपक्षी पनि हेर चियाको बानी उही भएर बसेर नाचारीजी त्यसको कामहरू, नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ रिलिफको लागि, त्यस्तै किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी मुलुकको राष्ट्रिय सङ्कटलाई समाधान गर्ने, यस समय हामी सङ्कटमा साथ दिनुपर्छ भन्ने प्रतिपक्षीले भूमिका निर्वाह गरेको छ भने, अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि सङ्कटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन्, होइन विभिन्न किसिमका जुन समस्या भोगिरहेछ, त्यसै पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भन्ने छलफल गरिरहेछ। तर पनि मलाई लागिरहेछ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ। यसो काङ्ग्रेसलाई संगठनलाई मजबुत गराउनलाई त 15 अधिवेशन त सबैको लागि एउटा ठुलो अवसर हो, किनभने वैधानिक ढङ्गबाट 15 अधिवेशन गरिसकेपछि काङ्ग्रेसको काममा धेरै ठुलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्र यान्त्रिक सङ्गठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू, भोलिको स्थानीय निर्वाचन, प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ, जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू, आम जनताका मुद्दाहरू, संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बडो ढङ्गले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यसलाई केवल नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन, कारण त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको सङ्गठन, राष्ट्रिय राजनीतिका कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू, होइन जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जनसरोकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन। त्यसलाई कार्यान्वयन गर्नुपर्छ, त्यहाँ पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सङ्गठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काङ्ग्रेसले आफ्नो सङ्गठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यही भएर यसलाई केवल नेतृत्व चयनको विषय मात्रै नभनाइकन यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठुलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट जुन किसिमका राजनीतिक विवादहरू, राजनीतिक मतभेदका कुराहरू उठिरहेछन्, त्यो अहिले समयले त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको औचित्य पनि छैन। पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौँ, तर बाहिर त्यो विषयलाई विवादको विषय बनाएर पार्टी सङ्गठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस
2: बसको टिकट पाइन्छ कि भनेर बस पार्क सम्म हिँडेको नि, भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको।
3: ए किन काका?
2: के हुनु काकी, मुटु दुखेर एक किसिममा फत्राक फत्राक हुन्छ, अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए।
3: हो नि काका, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो। काका सुन्नु त,
2: के भन्न खोजेको चाँडो भन न, गाडीको सिट नपाउला फेरि।
3: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त, यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त।
2: अनि काठमाडौँकै गङ्गालालबाट हो त?
3: हो त काका, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा, यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ। साथै मुटुको ईसीजी, इको, एबीपीएम लगायत ल्याब, एक्सरे, भिडियो एक्सरेको पनि सुविधा छ। समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क नम्बर चाहिँ 0525-83774 र 98-20-75-54-61 हो। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लक्की ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
4: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
3: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
5: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको रालसन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको रालसन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
6: र कहाँ पाइन्छ त्यो भरपर्दो रालसन टायर्स?
5: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ रालसन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् रालसन टायर, भरोसा हरेक यात्राको। रालसन टायर्स, हाम्रो गाडीको साथ। रालसन टायर्स, हरेक यात्राको खास।
7: हरे, सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर।
8: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
9: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।

0: हजारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आर्मी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
1: एक हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद समजी।
1: नेकपा एमालेमा ओली हटाउन निकै ठुलो दबाब बढेको हो, अन्तर संघर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा?
2: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शङ्कर पोखरेलले पनि, रामेश्वर थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढङ्गले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले पाँचौँ महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौँ। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौँ, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
1: बादलजीको र शङ्कर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक कलाएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
2: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामेश्वर थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव सङ्कलनको काम सम्पन्न गर्यो। हजारौँ एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू, सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामेश्वर थापा बादल र महासचिव शङ्कर पोखरेल हो। बैठकले नै महासचिव शङ्कर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामेश्वर थापा बादलले पनि प्रतिवेदन लेख्नुभएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको। त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यस कारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ। त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन, तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमाले को लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्षभन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौँ। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिस्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बिचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठुला ठुला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
1: कसरी बदनामी भएको छ, दुई तिहाई नजिकको सरकारले काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने
2: होइन, अहिले अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा बाढीको वितण्डा आयो त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौँ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो, त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ, त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न भए गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थ्यो होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला, न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौँ, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौँ, एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौँ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन, अहिले पनि तिनीमै लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
1: सरकारले प्रयास गरिरहेको छ नि त होइन, विशाल भट्टराईजी,
2: पहिलो दिनबाट पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेको थिए, 11 गतेबाट सुरु गरे यतिखेर त मान्छे सकुशल निस्किसक्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति सबहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौँ, म अहिले पनि कामना गर्छु, धेरै ठुलो चाहिँ नि जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यहीँ पुर्यायो सरकारको असक्षमताले, त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसङ्ग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विशृङ्खलताहरू त
1: पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँबाट खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग,
2: होइन अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो, भारतले केपी शर्मा ओलीले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन, तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ सधैँ छ, जसमा दुइटै धारणा छ, केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नुभएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यु बनाएको अवस्था पनि छ, दुइटै धारणा छन्, तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ 10 को बाढी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठुलो गम्भीर त्रुटि चाहिँ गरेकै छ, त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठुलो हताहती भएको छ, त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जल्ला जम्बा जम्बी त्रिशुलीमा पिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन, यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो भने बनायो 5 दिन होइन यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैची बोकेर जानु भएन उद्घाटन गर्न. अस्ति नै एउटा मान एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर तारातार चाहिँ नि आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो. लाज भन्ने चिज छँदै छैन. डायरी र उहाँको डायरी र चाहिँ नि उहाँको अरू सामग्री झोला हर्कैले बोकिरहेछ पछाडि. त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने आफ्ना सामग्रीहरू सामान्यत कतिपय अरूलाई दिँदै नबोक्न त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिएको छ अर्कै पिएले बोकिरहेछ सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ. यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न. यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउनेका लज्जास्पद गतिविधि. अब उहाँ जानु त्यो त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला. हिजो अस्ति देख्नुभयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका यो शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ नि त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठुलो सङ्कट बनाउँदै लगेको छ. 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ. यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने.
1: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न, होइन, संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ. त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ. अब नेपालले के गर्ने विपत्तिसँग जुझ्न, विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्न त गाह्रो छ नि त. हाम्रा संयन्त्रहरूले त सक्दैन नि त, होइन.
2: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो. उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाब सुझावहरूको कारणले जाने हुनुभयो. के अरे, त्यो एकदम सकारात्मक कुरा हो. जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्. अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छ, छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि. तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ. त्यही कारणले गर्दा ग्लोबल वार्मिङ को समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो. अब हाम्रो सम्भवतः कयौँ चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्, माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठुलो सङ्ख्यामा जनता. यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो. यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौँ भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बिचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौँ भने हामीलाई असाध्यै राम्रो गर्छ. होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठुलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ. त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढङ्गले, ठिक छ विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन, तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन. प्रधानमन्त्री र मन्त्री चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ. काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ. एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकचोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
1: रवि लामिछानेको सक्रियता राम्रो छ नि त. अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ,
2: होइन, ठिक छ. उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो, तर एउटा सच्चाइ के हो त भनेदेखि जतिसुकै ठुलो सिट सङ्ख्या आएको प्रधानमन्त्री भए पनि थोरै सिटमा आएका अरू प्रतिपक्षीहरू भए पनि त्यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफै नै बोलाउनु पर्छ. किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त. प्रधानमन्त्री चाहिँ कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ. त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ, हाम्रो त 10 गते बाढी आयो, 10 गते युवा सङ्घको नेतृत्वमा क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गऱ्यो, भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएको थिएँ, अन्य राष्ट्रियको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलिन्टियर फोर्स जानुभयो, अहिले पनि म तपाईँलाई बताउँछु रसुवा र नुवाकोटमा हाम्रो जिफन्डको टोली 100 जनाको टोली तैनाथ भएर विनोद श्रेष्ठको नेतृत्वमा, अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नुभएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेर बस्नु भएको छ, भोलिन्टियर फोर्सको त्यति नै ठुलो सङ्ख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा सङ्घले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कुलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ, अनि राष्ट्रियको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 दिन बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कुल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर त्यसपछि उहाँ नुवाकोट जानुभयो। हामीले के भनेका छौँ भने हामी त यस्तो विपदको बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार राहत पुनर्स्थापना पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भने पनि हो, गरि पनि रहेछौँ, अझै पनि हामी गर्न तयार छौँ, तर त्यो त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ, यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000 भन्दा बढी मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ, यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो सम्झिलो कुरा होइन, त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौँ। प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बिचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता
1: हो। विशाल भट्टराईजी, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
2: धन्यवाद।
1: नेकपा एमालेका नेता विशाल भट्ट, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: परिवारको खुसीका लागि सफा लुगा,
4: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
3: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
4: हात धुँदा नपोल्ने,
3: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
4: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
3: परिवारलाई खुसी बनाऊ।
5: अनि के खालको बत्ती ल्याइस तैले, तिहारको बत्ती जस्तो झिपिक झिपिक बाहेक केही गर्दैन त।
6: किशन दाइले त्यही दिन भयो त्यही ल्याए,
5: यो तरिका तँलाई मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्बले भने होइन।
6: ए ल ल म हिँडे, अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
7: ल छिटो जा छिटो जा, सस्तो राम्रो भनेकै वेगा हो।
4: अब वेगा ब्रान्डको एलइडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलइडीमा 1 वर्षको वारेन्टी।
3: डिलरको लागि सम्पर्क 98 5 20 55 9 48।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोलीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: खरो विषयमा दरो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक,
4: इस होम इन्टरनेट।
5: आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ। बाढी पहिरोले प्रताडित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौँ बाढी प्रभावित क्षेत्र, बाढी प्रभावित क्षेत्र नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताडित बनेको एउटा परिस्थिति छ। आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: हजुर, नमस्ते, धन्यवाद।
5: बुचुङजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौँ, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्? बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओभरदोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
6: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ, अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
5: अहिले पनि,
6: किनभने त्यहाँ सडक सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सडकको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ। र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन। र हामी चाहिँ प्रशासनसँग हार गुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पूर्ण नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
5: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैन, जस्तो अब बासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
6: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो हो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन। त्यहाँबाट पैदल यात्रै गर्ने बाटो पनि छैन, त्यहाँ पुरै कनेक्ट नै टुटेको। अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेगुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए नै पुऱ्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ। र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र सङ्घ सरकारलाई पनि फोन गरेर, यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर, अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत चाहिँ ढुवानी गर्नुपर्छ, त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 सटले 1-2 लोडले पुग्ला। त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ, अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजिओहरू पनि आउनुभएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
5: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनै पर्ने होइन यो दुःखको समयमा भने
6: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौँ। किनभने जति पनि हेलीहरू छ, पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू, जुन मानिस जिउरो उद्धार, घाइते उद्धार, लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो, राख्थे। त अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो, जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ। तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनुपर्थ्यो, र जहाँ सडक पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ, तर पनि यसरी जहाँ सम्भावनै छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान बन्द विकल्पै छैन, ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनुपर्थ्यो जस्तो लाग्छ मलाई।
5: ए भने
7: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
8: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
9: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
8: उत्पादक सागर फुड्स प्राली इटहरी सुनसरी फोन नम्बर 0525384141।
9: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ।

0: स्टुडियो टाइम यति बेला 7 बजेको छ। इट्स 7 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: चार तले संरचना निर्माण गरिने भएको छ। संरचनाको अन्डरग्राउन्ड भागलाई मुख्य रूपमा बस पार्कका रूपमा प्रयोग गर्ने योजना छ। माथिल्लो तलामा व्यावसायिक गतिविधि र अन्य सुविधा सञ्चालनमा ल्याइनेछ। भोजपुरमा उत्पादित अकबरी अर्थात् डल्ले खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ। गाउँ गाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरी खुर्सानी काठमाडौँ, धरान, विराटनगर, झापा लगायतका बाह्य जिल्ला तथा शहरमा निर्यात हुन थालेको छ। अकबरी खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आमदानीको भरपर्दो स्रोत बनेको छ। परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आमदानी हुने गरेपछि धेरै स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। हाल किसानले स्थानीय स्तरमै प्रति केजी 150 देखि 200 रुपियाँसम्ममा खुर्सानी बिक्री गर्न थालिसकेका छन्। भोटेकोसीको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सुनसरीका मुस्लिम समुदायले घर घरबाट रकम जुटाएर 62 लाख रुपियाँभन्दा बढीको सहयोग गरेका छन्। नेपाल मुस्लिम समाज सुनसरीको पहलमा संकलित 62,45,049 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। जिल्लाका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैर सरकारी संस्था, निजी विद्यालय, व्यावसायिक संघ संस्था तथा व्यक्तिहरूबाट स्वैच्छिक रूपमा रकम संकलन गरिएको समाजले जनाएको छ। सुनसरीका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्याललाई रकम जम्मा गरेर भौचर हस्तान्तरण गरिएको समाजका सुनसरी अध्यक्ष हारुल अन्सारीले जानकारी दिएका छन्। उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि कोशी प्रदेशका कृषि, वन तथा पशुजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नीतिगत जटिलता, गुणस्तर परीक्षण, भन्सार प्रक्रिया र सीमा नाकाको अव्यवस्थाले समस्या परिरहेको सरकारवालाहरूले बताएका छन्। निर्यात प्रवर्धनका लागि प्रदेश सरकारले बिर्तामोडमा आयोजना गरेको अन्तर्क्रियामा व्यवसायी, किसान, सरकारी अधिकारी तथा क्षेत्रगत विज्ञहरूले उत्पादन बढाउने योजनासँगै निर्यातका क्रममा देखिएका नीतिगत र व्यावहारिक समस्या तत्काल समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। बिर्तामोड उद्योग वाणिज्य संघको सभामा आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लामा उत्पादन भइरहेका वस्तुको सम्भावना र ती वस्तु अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँदा देखिएका अवरोधबारे छलफल भएको थियो। सहभागीहरूले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर, परिमाण र बजारको सम्भावना भए पनि सरकारी नीति र कार्यान्वयन प्रणाली बीच तालमेल नहुँदा व्यवसायीले अतिरिक्त लागत र प्रक्रियामा झन्झट बिहोर्नु परेको बताएका छन्। जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एकजना कैदीको उपचारका क्रममा मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका 9 घर भई विराटनगर महानगरपालिका 8 हाटखोला स्थित जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका 41 वर्षीय गोविन्द भण्डारीको मृत्यु भएको हो। कारागारका निमित्त प्रशासक तुलसी पौडेलका अनुसार भण्डारी लागु औषध मुद्दाको कैदी थिए। लागु औषध मुद्दामा अदालतले भण्डारीलाई 10 वर्ष कैद सजाय र 75,000 रुपियाँ जरिवाना हुने फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार 2081 असोज 13 गतेदेखि कैद भुक्तान गरिरहेका उनी 2091 साउन 15 गतेसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो। छाती दुख्ने समस्या देखिएपछि भण्डारीलाई उपचारका लागि गत भदौ 5 गते कोशी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा हिजो दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ। 3 सातासम्म लगातार उपचार गराइयो तर बचाउन सकिएन। अवस्था जटिल बन्दै गएर कैदीको मृत्यु नै भयो। उनले भनेका छन् भण्डारीमा फोक्सो सम्बन्धी समस्या रहेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको पौडेलले बताएका छन्। उनका अनुसार सब परिवारलाई जिम्मा लगाइएको छ। अब एकैछिन विज्ञापन, त्यसपछि हामी आर्थिक लगायतका अन्य विभिन्न खबरहरू लिएर आउनेछौँ।
1: वासिङ मेसिन हो नि कहाँबाट
2: रिद्धि सिद्धि ट्रेड लिङ्क
1: जम्मै सामान त्यहीबाट
2: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेडलिङमा पाइदिरहेछ अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेडलिङबाट मलाई कहाँबाट ल्याउनु
3: हजुर रिद्धि सिद्धि ट्रेडलिङमा एलजी वाइगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलइडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
4: सम्पर्क

0: सिडी ट्रेडलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0252584001।
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ।

0: चौरात्तर
1: सन्तानब्बे चार सत्र पचहत्तर चार बहत्तर अन्ठानब्बे पाँच बिस उन्साठी चार एकचालिस. विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
0: हो. ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ.
0: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्. इटहरी पाँच सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा.
1: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा.
0: फोन नम्बर 0255882798424253 र 0973800753.
2: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
3: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे. अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ. म एक्लै कता कता पो भ्याउनु?
4: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ. यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो.
1: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल. यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ. आराध्या नानी बाबु पसल, इटहरी नौ, विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि. सम्पर्क नम्बर 9852048510.
5: विज्ञापन पछि अब बाँकी खबरहरू. बोटेकोसी बाढी पछि राहत र उद्धारमा सक्रिय ग्रीन आर्मी नेपाल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ. अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णु वरसिंह थापाले नेपालको संविधान र प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्. रिटमा ग्रीन आर्मी नेपाल सहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाइएको छ. रिट निवेदकहरूले ग्रीन आर्मीलाई सामान्य गैर सरकारी संस्थाका रूपमा मात्र हेर्न नमिल्ने जिकिर गरेका छन्. उनीहरूले कम्पनी रजिस्ट्रारको कार्यालयमा त्यो संस्थाको नाममा दर्ताका क्रममा वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको आफ्नो सार्वजनिक विवरणमा उल्लेख गरे पनि त्यस अनुसार नरहेको जिकिर गरेका छन्. संस्थाले आफूलाई मिलिटरी संरचना भएको युवा संगठनका रूपमा प्रस्तुत गरेको, सदस्यहरूलाई क्याडेट, ब्रिगेडियर, मार्सल, चिफ मार्सल जस्ता सैनिक प्रकृतिका दर्जामा विभाजन गरेको र वेबसाइटमा चिफ मार्सल, चेयरपर्सन र क्याडेट जस्ता पदमा नाम प्रयोग गरेको रिटमा उल्लेख गरिएको छ. संस्थाले आर्मी शब्द प्रयोग गर्नुका साथै सैनिक शैलीको संरचना, सैन्य पदनाम, पोसाक, दर्जाने चिन्ह, बुट तथा रेडियो सेट लगायतका सामग्री प्रयोग गर्ने गरेको निवेदकहरूको दावी रहेको छ. यसबाट सर्वसाधारणमा त्यो संस्था नेपाली सेना वा राज्यका अन्य सुरक्षा निकायसँग सम्बन्धित संगठन भएको भ्रम सिर्जना हुन सक्ने रिटमा दावी गरिएको छ. नेपाली काङ्ग्रेसका 25 जना नेताले एकता कायम राख्न संयुक्त वक्तव्य जारी गरेका छन्। निवर्तमान सहमहामन्त्री डिना उपाध्याय सहित 25 जना नेताले पार्टी एकता जोगाउनका लागि सभापति गगन थापालाई आग्रह गरेका हुन्. वक्तव्यमा उपाध्याय सहित नेताहरू सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर साई, रामरी खतिवडा, नयनसिंह मर लगायतले हस्ताक्षर गरेका छन्. नेपालको राष्ट्रियता र भू राजनीतिक परिस्थिति थप पेचिलो बन्दै गएको भन्दै राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनीतिक शक्तिहरू जिम्मेवार र एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको अपिलमा उल्लेख गरिएको छ. अपिलमा भनिएको छ, नेपालको हरेक संकटमा एउटा मियो बनेर उभिएर आएकै नेपाली काङ्ग्रेस अहिले अत्यन्तै आन्तरिक कलहमा रुमलिँदा त्यसको असर काङ्ग्रेस पार्टीमा मात्रै सीमित छैन, यसले समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन बनाइरहेको छ. यस्तो अवस्थामा काङ्ग्रेसभित्रको विवादलाई थप चर्काउने वा पार्टीलाई अझ विभाजित बनाउनेतर्फ अगाडि बढ्नु राष्ट्र र लोकतन्त्रको हितमा हुँदैन. 15 महाधिवेशनको सङ्घारमा जे जसरी विशेष अधिवेशन भए पनि तितामिठा अनुभव भुलेर एकताबद्ध हुनुपर्ने उल्लेख गरेका छन्. अपिलमा भनिएको छ, ती अनुभवबाट पाठ सिक्दै अब विगतमा विवाद र मतभेदलाई बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने संकल्प गर्नुपर्छ। यसका लागि

काङ्ग्रेसको सिङ्गो नेतृत्व पंक्ति एक ठाउँमा बसेर गहन छलफल गर्न र साझा निष्कर्षमा पुग्न आवश्यक छ। सबैले आफ्नो अहंकार आग्रह र व्यक्तिगत स्वार्थ त्याग्दै पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर निकास खोज्न आग्रह गरिएको छ। काङ्ग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली काङ्ग्रेस निर्माणमा जुट्न अपील गरिएको छ। गत फागुनको 21 चुनावी समीक्षा र पार्टी पुनर्गठनबारे नेकपा एमालेको शीर्ष तहमा हिजोबाट छलफल शुरू भएको छ। प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोर्नु परेपछि लामो समय अलमलमा परेको एमाले गत जेठ 30 असार 19 प्रदेश स्तरीय सुझाव संकलन गरेको थियो। सचिवालय बैठकबाट उपाध्यक्ष रामबहादुर थापा संयोजक र महासचिव शंकर पोखरेल सदस्य सचिव रहने गरी कार्यदल गठन गरी सुझाव संकलन गरेका थिए। तर संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने क्रममा नेताहरूले फरक फरक अडान लिए। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनप्रति संयोजक थापा सहमत भएनन्। अन्तत थापाले 39 पृष्ठको अलग्गै प्रतिवेदन तयार पारेपछि हिजो कार्यदलको बैठक बस्यो। अध्यक्ष केपी शर्मा ओलीको कुर्सी खाली राखेर च्यासलमा शुरू भएको कार्यदलको बैठकमा पहिलो दिन नै नेताहरूबीच आआफ्ना अडानसहित प्रस्तुति भएका छन्। संयोजक र महासचिवले प्रस्तुत गरेका छन् त्यही प्रतिवेदनलाई आधार मानेर केही नेताहरूले कुरा पनि शुरू गरेका छन्। कार्यदलका एक सदस्यले भनेका छन् धेरै कुरा गर्न बाँकी नै छ, अहिले नेताहरूलाई प्रतिवेदन अध्ययन गर्ने समय दिइएको छ। नेताहरूका अनुसार उपाध्यक्ष थापा र महासचिव पोखरेलबीच बैठकको सुरुमै सवाल जवाफ चलेको थियो। संयोजकले आफ्नो प्रतिवेदनबारे बताउँदा नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हटाउन महासचिव मरी मेटेर लागेको भन्नुभयो। बैठक स्रोतले भनेको छ त्यही कुरालाई लिएर महासचिवले जवाफ दिँदा मतभेद देखिएको हो। महासचिव पोखरेलको प्रतिवेदनले ओलीलाई हटाउने निष्कर्ष राखेकाले त्यसको छिनोफानो गर्नुपर्ने थापाको शर्त रहेको थियो। थापालाई हटाउनु भनेर अध्यक्षलाई हटाउनु भनेर विद्या भण्डारी लाग्नुभयो। उहाँ पाखा लागेपछि फेरि ईश्वर पोखरेल आउनुभयो। थापाले बैठक अगाडि बढाउँदै भनेका थिए फेरि अहिले यो प्रतिवेदन मार्फत त्यो उद्देश्य पूरा गर्न खोजिँदैछ, यसको छिनोफानो गरेर जानुपर्छ। आफ्नो प्रतिवेदन नेतृत्वको रक्षाका निम्ति तयार भएको व्याख्या थापाले गरेका छन्। थापाको भनाइ लगत्तै महासचिव पोखरेलले पनि जवाफ दिएका थिए। तपाईँले लेखेको प्रतिवेदन नै भएन, यो त मेरो प्रतिवेदनको एउटा अंशको खण्ड हो। महासचिव पोखरेलले उल्टै मतभेद बढाउने काम नगर्न आग्रह गरेका थिए। एक पदाधिकारीका अनुसार महासचिव पोखरेलले ओलीलाई हटाउन मात्रै प्रतिवेदन तयार नभएको जवाफ दिएका थिए। पार्टीभित्र सर्वसम्मत निर्णय गरेर हामी अगाडि बढेको हो। कार्यदल गठन, कार्यदललाई टिओआर दिने कुरा र पछि सुझाव संकलनमा पनि सर्वसम्मतिका साथ सँगसँगै हिँडेका छौँ। पोखरेलले भनेका छन् यो प्रतिवेदन समग्र पार्टी निर्माणमा केन्द्रित छ, आफू अनुकूल व्याख्या नगरौं। महासचिव पोखरेलको तर्कमा उपाध्यक्ष थापा सहमत भएनन्। प्रतिवेदनमा थापाले भनेका छन् तपाईँले जे भने पनि कुरा त्यही हो, नेतृत्वमाथि हमला हो। बैठक स्रोतका अनुसार नेतृत्वमा अरू समाहित भएर जाने कुरा थापाले गरेका थिए। तर महासचिव पोखरेलले कसैको व्यक्तिगत रक्षा भन्दा पनि पार्टी संकट समाधानबारे केन्द्रित भएर छलफल अगाडि बढाउन आग्रह गरेका थिए। उपाध्यक्ष थापा र महासचिव पोखरेलबीच सवाल जवाब भएपछि कार्यदलका अरू नेताहरूले आफ्ना कुरा राखेका थिए। अध्यक्षको रक्षा गर्छु भनेर जसरी संयोजकले मत राख्नुभयो त्यसै कारण एक्लिने स्थिति देखियो, अर्का एक पदाधिकारीले भनेका छन्। उनका अनुसार उपाध्यक्ष थापाले पक्षमा सचिवहरू उपाध्यक्ष थापाको पक्षमा महेश बस्नेत र शेरधन राईबाट थोरै साथ भएको छ, तर नेतृत्व रक्षा भनेर थापाले जसरी बोलेका छन् त्यसरी त कसैले पनि नबोलेको उनले बताएका छन्। कोशी प्रदेशका इन्चार्ज रहेका राईले दुवै प्रतिवेदन खारेजीको प्रस्ताव राखेका थिए। उनले यो कार्यदलकै औचित्यमाथि प्रश्न उठाएका थिए। दुवै नेताको भूमिका ठिक भएन, यो कार्यदलले ल्याएको प्रतिवेदन पनि सर्वसम्मत हुन सकेन। राईको प्रस्ताव छ दुवै प्रतिवेदन खारेज गरेर अर्को प्रतिवेदन लेखौं। प्रतिवेदन लेख्नै एक महिना खर्चिएर तयार पारिएको निष्कर्षलाई खारेज गर्ने राईको प्रस्तावमा कोही पनि बोलेनन्, स्वयं थापाले पनि साथ दिएनन्। कसैले प्रतिक्रिया नदिएपछि यो कुरा त्यही थातिरह्यो, स्रोतले भनेको छ। बागमतीका इन्चार्ज बस्नेतले सर्वसम्मत प्रतिवेदन तयार पार्नेतिर लाग्न जोड दिएका थिए। बैठक स्रोतका अनुसार उपाध्यक्ष गुरुङले थापाले संयोजकको हैसियतमा कामै
गर्न नसकेको तर्क गरेका थिए। तपाईँले ल्याएको यो कुरा प्रतिवेदन होइन, अभिमत हो। गुरुङले भनेका छन्, आफ्नो मत त हामीले पनि राखेका छौँ, तपाईँको लिखित हो, हाम्रो मौखिक हो, यो प्रतिवेदन होइन। एमाले पुनर्गठनको प्रस्तावका रूपमा थापाको प्रतिवेदन नआएकाले त्यसलाई व्यक्तिगत अभिमतका रूपमा लिनुपर्ने गुरुङको तर्क रहेको थियो। अर्का उपाध्यक्ष विष्णु पौडेलले थापालाई बुदागत सुझाव नै दिएका थिए। पौडेलको पहिलो सुझाव थियो, संयोजकको भूमिका कस्तो हुन्छ, संयोजकको भूमिका सबैलाई समेट्ने हुनुपर्छ भनेर उनले भनेका थिए। यसरी एमाले पुनर्गठन कार्यदलको बैठकमा बादल र शंकर पोखरेल बीच सवाल जवाफ भएर कुनै निर्णय नभएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पार्टी सभापति रवि लामी सेनालाई बाइपास गरेर नयाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्ति गरेको खुलेको छ। उद्योग मन्त्री गौरी कुमारी यादवलाई हटाएर प्रधानमन्त्री शाहले सुनसरी चारबाट निर्वाचित दीपक कुमार शाहलाई नयाँ मन्त्री बनाएका थिए। खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि गौरी कुमारीले बिहिबार राजीनामा बुझाएको केही घण्टामै दीपकले उद्योग मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सभापति लामिछाने निकटस्थ नेताहरूले प्रधानमन्त्री शाहले आफू खुसी उद्योग मन्त्री नियुक्ति गरेको बताएका छन्। उद्योग मन्त्रीको बर्खास्ती र नयाँ नियुक्तिबारे सभापति रवि लामिछानेसँग परामर्श भएको हो भनेर सोद्धा रासपा सचिवालयका एकजना सदस्यले भनेका छन्, रवि दाईलाई थाहा छैन, मलाई पनि थाहा छैन, नियुक्ति भइसक्यो, अब बोलेर पनि काम छैन, यति कुरा गरौँ। प्रधानमन्त्री शाहका सचिवालयका एक सदस्यले दीपक उद्योग मन्त्रीमा योग्य भएर जिम्मेवारी दिएको जिकिर गरेका छन्। उद्योग क्षेत्रबारे दीपकजीलाई राम्रो ज्ञान रहेको र लामो तयारी गरेको जानकारी प्रधानमन्त्रीज्यूलाई थियो। रासोपाका सबै सांसदको योग्यता र क्षमता के छ भन्ने उहाँलाई थाहा छ। त्यही अनुसार दीपकजीलाई उद्योग मन्त्री बनाउने निर्णयमा प्रधानमन्त्री पुग्नु भएको हो, सचिवालयले भनेको छ। नियुक्तिका विषयमा सभापति लामिछानेसँग परामर्श नभए पनि समयमै जानकारी भने दिइएको प्रधानमन्त्रीको सचिवालयको दावी रहेको छ। ग्यासको व्यवस्थापन गर्न नसकेर गौरीजीले राजीनामा दिएपछि तत्काल नयाँ मन्त्री नियुक्ति गर्नुपर्ने भयो। यस्तो अवस्थामा लामो छलफल र परामर्श गर्ने कुरा पनि भएन, यस्तो निर्णय गर्दैछौँ भनेर सभापतिलाई जानकारी समयमै पठाइएको थियो। ती सदस्यले भनेका छन्, मन्त्री नियुक्तिको विषय थाहा नै दिएन भन्ने चाहिँ होइन, निकटताका आधारमा नभई विज्ञताका आधारमा नयाँ उद्योग मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयको दावी रहेको छ। उहाँ हिजो सुनसरीको हुनुहुन्थ्यो, अहिले फोन गरेपछि मात्र काठमाडौँ आउनु भएको हो। उनले भनेका छन्, निकटता भन्दा पनि विज्ञताका आधारमा उहाँलाई जिम्मेवारी दिइएको हो। बुधबार मन्त्री नियुक्त शाह सुनसरीको हरिनगर गाउँपालिका छ अर्नमा स्थित सुनसरी खोला पुल निर्माणका लागि प्रस्तावित स्थानको स्थलगत अवलोकन गर्न पुगेका थिए। दीपकले विगतमा रुग्ण उद्योग सञ्चालनको कार्ययोजना बनाएको थाहा पाएपछि गोर्खाली रबर उद्योग, जनकपुर चुरुट कारखाना, नेपाल मेटल कम्पनी लिमिटेड, बुटोल धागो कारखाना, विराटनगर जुटमिल र हेटौडा कपडा उद्योग सञ्चालनमा सहज हुने ठानेर जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयको भनाइरहेको छ। जनमत पार्टीका तत्कालीन उपाध्यक्ष दीपक कुमार शाहले सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन गरी रोजगारी सृजना गर्न अध्ययन सहितको योजना बनाएको दावी गरिएको छ। हस् त यिनी प्रसङ्गहरूसँगै अहिलेलाई बिहान 7 बजेको समाचारको समय सकिएको छ। अहिलेलाई हामी सबै बिदा हुन्छौँ। नमस्कार।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
2: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
1: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
2: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
1: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
2: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 420 23 4 16 हो।
3: पूर्वाञ्चल किसान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटलको भिडभाड, जहाँ हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक विशेषता भाडा लाग्ने होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सड़क बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम बैंक भएको भवनको पहिलो तला, निकेश विष्ट 98 5 20 29 373, 98 036 41 281।
4: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरीको सेवा
1: 24 घन्टा।
4: बिहान 8 बजेदेखि 9 बजेसम्म नवजात शिशु तथा बालरोग विशेषज्ञ MBBS MD पेडियाट्रिसियन डाक्टर श्रद्धा पन्थ, प्रत्येक दिन दिउँसो 31 देखि 2 बजेसम्म नवजात शिशु तथा बालरोग विशेषज्ञ MBBS MD डाक्टर राजेन्द्र राई,
1: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कुमार गुरुङ बिहान 9 बजेदेखि 12 बजेसम्म, MBBS MS अर्थो डाक्टर सुन्दर कार्की मध्याह 12:30 देखि 5 बजेसम्म,
4: बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 31 बजेदेखि 4 बजेसम्म जेनरल एन्ड ल्याप्रोस्कोपी सर्जन MBBS MS डाक्टर सन्जु घिमिरे, बिहान 7 बजेदेखि 9 बजेसम्म र बेलुका 4:30 देखि 6 बजेसम्म डाक्टर TN शाह भिडियो एक्सरे,
1: डाक्टर मुकेश शाह बिहान 7 बजेदेखि 10 बजेसम्म बेलुका 5 बजेदेखि 8 बजेसम्म, वरिष्ठ मृगौला तथा मूत्र रोग विशेषज्ञ MBBS MS डाक्टर इकबाल अहमद शनिबार बिहान 11 बजे,
4: शुक्रबार 10:30 देखि 3 बजेसम्म वरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ MBBS MS ENT डाक्टर ईएन आचार्य, शुक्रबार 3 बजे र शनिबार 2 बजे छाला तथा यौन रोग विशेषज्ञ MBBS MD डाक्टर अन्जान राई।
3: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगलाल मार्ग हलगडा, सम्पर्क नम्बर 025-590-136, 025-582-012।
5: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
1: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
5: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
1: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, RCT गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
5: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
1: फोन नम्बर 025-577-644, मोबाइल 98-428-20253 र 98-047-07-920।
5: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर हासपोसामा पनि।
6: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो। हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्। विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
7: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएसबाट बिडिएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडिएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
8: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525809662। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
9: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
1: केही गर्नै पर्दैन। इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
9: ओहो गजबको अफर आएछ त।
1: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोन, मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो

0: मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
1: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 9845480 32, 9818580756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
0: हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्रा केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्सका पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
1: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। धाती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
0: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571291, 9810044291। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। अवसरमा रूप 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: हरे सधैं जंक फूड हे कति भन्नु हेल्थ राम्रो गर्दैन भनेर आमा सुगर
1: जेमा पनि हेल्थ हेल्थ भन्छौ अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त
2: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: स्टुडियो टाइम यति बेला 8 बजेको छ। इट्स 8 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
1: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ अनि छोरालाई एकजोर लुगा र चप्पल पनि किन्नु छ, म एक्लै कता कता पो भ्याउनु?
2: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
3: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल इटहरी 9 विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98520 48 510।
4: परिवारको खुसीका लागि सफा लुगा,
3: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
4: भाँडा र कपडाको सफाइका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू।
3: हात धुँदा नपोल्ने,
4: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने
3: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ।
4: परिवारलाई खुसी बनाऊ। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
5: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ

0: आयुर्वेदिक हस्पिटल काठमाडौँका सेक्सो साइकोलोजिस्ट वरिष्ठ डाक्टर प्रत्येक महिनाको 27 गते ओम साई मनोकामना आरोग्य सेन्टर इटहरीमा।
1: पुरुष सम्बन्धी रोगहरू लिङ्ग उत्तेजना नहुने, चिलाउने, घाउ खटिरा आउने, पिसाब गर्दा पोल्ने, पिसाबमा पित तथा रगत आउने, धातु रोग, स्वप्न दोष, यौन सन्तुष्टि नहुने, निन्द्रा नलाग्ने, डर भय त्रास हुने लगायत अन्य शरीर रोगको पनि उपचार गरिन्छ।
2: साथै महिला सम्बन्धी रोगहरू योनि चिलाउने, घाउ खटिरा, पिसाबमा पिपुवा रगत आउने, महिनावारी गडबडी हुने, तल्लो पेट कमर दुख्ने, सेतो पानी बग्ने, स्तन सानुवा ठुलो हुने, यौन सन्तुष्टि कम हुने तथा यौनजन्य सरुवा रोगको सफल उपचार गरिन्छ।
1: साथै महिला तथा पुरुषमा हुने निसन्तानपनको उपचार एवं परामर्श पनि दिइन्छ।
2: सम्पर्क स्थान ओम साई मनोकामना आरोग्य सेन्टर प्रणाली, इटरी एक पश्चिम लाइन, 025584088-9843-383।
3: ब्रोइलर तथा लेयर कुखुरा, गाई भैँसी, सुँगुर, बङ्गुर, बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
4: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन, प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
3: उत्पादक सागर फिड्स प्राली, इटहरी सुनसरी, फोन नम्बर 025-583-441।
4: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
5: अपूर्व आवाज इटहरी FM 92.3।

0: हरिया
1: के तपाईलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादी चूर्ण।
2: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर एक नयाँ पाटी काठमाडौँ। फोन नम्बर 01-43-89-0133। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक, इटहरी पूर्वला टहटिया जाने बाटो। प्रोप्राइटर वैद्य शङ्कर थापा। फोन नम्बर 98-520-57-190-98-070-18-69।
3: पूर्वांचल के शान पूर्वांचल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, महिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98-520-29-373, 98-036-41-281।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो
2: हो नि। सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
3: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएस बाट बीडीएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडीएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्गिता रेग्मी दन्तरोग विशेषज्ञ।
4: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025 580 962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
5: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
6: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने।
7: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने।
5: ओहो, गजबको अफर आएछ त।
6: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
4: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425 480 32, 98185 80 756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
7: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
3: हाम्रा 24 घण्टा सेवाहरू,
7: बिरामी जाँच सेवा,
3: आकस्मिक उपचार सेवा,
7: डिजिटल एक्सरे सेवा,
3: दैनिक बिहान भिडियो एक्सरे सेवा, यूएससी
7: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
3: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
7: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
3: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
7: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
3: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
7: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि,
3: फोन नम्बर 025 590 988।
8: अरे, सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर।
9: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
10: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
7: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
11: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
7: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9744775472, 9552594141।
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
4: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 9852223997 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। स्वास्थ्य आँखा सुन्दर संसार।
2: हाड जोड्ने दुखाई, चोट पटक वा पुरानो समस्या छ, अब पीडासँग सम्झौता होइन। विराट नर्सिङ होमको सुविधा सम्पन्न अर्थोपेडिक सेवा, जहाँ साना ठुला सबै प्रकारका दूरबीन प्रविधिबाट गरिने आधुनिक शल्यक्रियासँगै हिप रिप्लेसमेन्ट र जोइन्ट रिप्लेसमेन्ट लगायत हाड जोड्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छन्। अनुभवी विशेषज्ञहरूको साथमा फेरि सहज र आत्मविश्वासपूर्ण जीवनतर्फ फर्कनका लागि सधैँ सम्झनुहोस् विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 5710-42 र हेल्पलाइन नम्बर 9709-24184।

0: स्टुडियो टाइम यति बेला 9 बजेको छ। इट्स 9 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: ओहो, अनि के तौले त नआ फिनिस भो आलेछ, अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: जम्मै
2: इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0525584001।
5: हाड जोड्ने दुखाई, चोट पटक वा पुरानो समस्या छ, अब पीडासँग सम्झौता होइन। विराट नर्सिङ होमको सुविधा सम्पन्न अर्थोपेडिक सेवा, जहाँ साना ठुला सबै प्रकारका दूरबीन प्रविधिबाट गरिने आधुनिक शल्यक्रियासँगै हिप रिप्लेसमेन्ट र जोइन्ट रिप्लेसमेन्ट लगायत हाड जोड्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छन्। अनुभवी विशेषज्ञहरूको साथमा फेरि सहज र आत्मविश्वासपूर्ण जीवनतर्फ फर्कनका लागि सधैँ सम्झनुहोस् विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 5710-42 र हेल्पलाइन नम्बर 97090-24184।
6: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
7: हो। ब्याङ्क, उद्योग, विद्यालय।

0: वा निजी आवासका लागि उपलब्ध छन्। विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरायसी कामका लागि इमानदार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
0: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशरुकी लाइन्स क्लब छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
1: प्रोप्राइटर डम्बर बहादुर बस्ने, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
0: फोन नम्बर 0525-588-72, 98-42-42-53 र 97-13-800-7-53। दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
2: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ। सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
0: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई। वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
2: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
0: तपाईँले खोज्नु भएको सबै छ दाई। अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
2: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
0: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी 6 हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98-420-23-4-16 हो।
1: विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा सहित सामुदायिक अस्पताल इटहरी 4 हलगडामा 24 घण्टा इमर्जेन्सी सेवाहरू सञ्चालन भइरहेको छ।
0: डाक्टर मुकेश कुमार शाह, MD GP EM, डाक्टर विक्रम गुप्ता, MBBS जनरल फिजिसियन, डाक्टर पंकज शाह, MBBS जनरल फिजिसियन।
3: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगलाल मार्ग हलगडा। सम्पर्क नम्बर 0-25-590-136, 0-25-582-012।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
3: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
3: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
1: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराटचोक।
0: सम्पर्क नम्बर 98-520-75-472, 98-10-24-17-74,
1: 97-417-74-472, 98-520-59-41।
0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
1: हाम्रा 24 घण्टा सेवाहरू,
0: बिरामी जाँच सेवा,
1: आकस्मिक उपचार सेवा,
0: डिजिटल एक्सरे सेवा,
1: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
0: 24 घण्टा ल्याब, फार्मेसी सेवा।
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म।
1: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा, डाक्टर सीमा गुप्ता बिहान 8 बजे।
0: डाक्टर मिलन केसी, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा, कोशी अस्पताल विराटनगरबाट।
1: दैनिक बालरोग विशेषज्ञ सेवा, डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म।
0: डाक्टर प्रविध गजुरेल, नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली, इटहरी थाना अगाडि।
1: फोन नम्बर 0-25-590-988।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
2: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल किन चिन्ता गरेको, त्यसको लागि किड्स आवर सधैँ छ नि। किड्स आवर खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
3: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98420-24217, 98420-24217।
4: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो।
5: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्। विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
6: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान BPKIHS बाट BDS तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा MDS गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
7: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025-580-962। दाँतको स्वास्थ्य, सुस्वास्थ्य।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू, तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520-29373, 98036-41281।
8: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ त राम्रो गर्दैन भनेर। आमा सुगर,
9: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनुपर्छ त।
10: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लक्की ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
11: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9747475472, 9552594141।
0: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
3: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
0: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई। वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
3: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
0: तपाईँले खोज्नु भएको सबै छ दाई। अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
3: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यहीँ पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
0: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व, एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 9842023416 हो।
4: ओहो, मेरो दाँत
5: के भयो, भाँच्यो?
4: हैन, हिजोदेखि दुखेको, आज त झन गाह्रो पार्यो।
5: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
4: गरेको तर पार लागेन, झन गाह्रो हुँदैछ।
5: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
0: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
6: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
0: फोन नम्बर 0525-583-561-582-341।
7: सबैजना ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
8: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
7: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
8: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सर्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ। यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा, दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
7: भनेपछि नामै ओखती, कामै ओखती।
9: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग, काठमाडौँ।
10: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ, इटहरी। प्रोप्राइटर विनोद बस्नेत। सम्पर्क नम्बर 9841-4970।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: कता हिँड्नु रामजी काका?
2: बसको टिकट पाइन्छ कि भनेर बस पार्कसम्म हिँडेको नि। भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको।
1: ए किन काका?
2: के हुनु, काकी मुटु दुखेर एकैछिनमा फत्राक फत्राक हुन्छ, अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए।
1: हो नि काका, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो। काका सुन्नु त,
2: के भन्न खोजेको चाँडो भन न, गाडीको सिट नपाउला फेरि।
1: काका तपाईँ इटहरी चोकतिर जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त। यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त।
2: अनि काठमाडौँकै गङ्गालालबाट हो त?
1: हो त काका, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा। यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ। साथै मुटुको ईसीजी, इको, एबीपीएम लगायत ल्याब, एक्सरे, भिडियो एक्सरेको पनि सुविधा छ। समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क नम्बर चाहिँ 0525 583 774 र 9820 75 54 61 हो।

0: टाइम यति बेला 10 बजेको छ. इट्स 10 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
2: Jhumka 93.5 megahertz.
3: Jhumka.

0: 92.3 FM 92.5 MHz
1: सपनाको सहरमा तपाईको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
2: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
1: 20 फिटे टाइल बाटो 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु
2: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैजा 9 विराट चोक
1: सम्पर्क नम्बर 9852075472 9010247474
3: 97475472 9052059

0: असन्तुष्टि कम हुने तथा युग्जन्य सर्वार रोगको सफल उपचार गरिन्छ।
1: साथै महिला तथा पुरुषमा हुने निसन्तानपनको उपचार एवं परामर्श पनि दिइन्छ।
0: सम्पर्क स्थान ओम साई मनोकामना आरोग्य सेन्टर प्रणाली, इटरी 1 पश्चिम लाइन, 025584088-9843-383।
2: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्सका पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
3: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
2: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571, 9801044291।
4: ओहो मेरो दाँत
5: के भयो, बाँच्यो?
4: हैन, हिजोदेखि दुखेको, आज त झन गाह्रो पार्यो।
5: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
4: गरेको तर पार लागेन, झन गाह्रो हुँदैछ।
5: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
2: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
6: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
2: फोन नम्बर 025583561, 582341।
7: रिसानी माफोस् कैलाशपति महादेव, पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो।
8: पुत्र गणेश प्रकट हौ।
9: प्रणाम कैलाशपति पिता महादेव।
8: पुत्र गणेश, तिम्रो असन्तुष्टिको कारण के हो?
9: पिता हजुर, यो मुसुमा पृथ्वी ब्रह्माण्ड सयर गर्न समस्या भयो, त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत, दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर।
10: ठिक छ, त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ। जाऊ, आफूलाई मन परेको मोडल छानी संसार सयर गर।
9: यामाहाको मोटरसाइकल किन्ने इटहरी गए, बन्द हडताल सबै फिर्ता लिए हजुर।
11: तिरुपति अटो सिटी, इटहरी पश्चिम लाइन, फोन नम्बर 025584053, मोबाइल 9852048232।
12: यस यामाहा।
13: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकाश हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बाथ रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
14: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर 1 नयाँ पाटी काठमाडौँ। फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरीशंकर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन, टेङ्ग्रापुलबाट हटिया जाने बाटो। प्रोप्राइटर वैद्य शंकर थापा। फोन नम्बर 98520-57190-98070-18-6।
15: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
2: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
15: ओहो गजबको अफर आएछ त।
2: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
14: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर।

गाडी। मोबाइल नम्बर 9845480 3288 580 7656। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम 92.5 मेगाहर्ज

0: जानम।
1: कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ, तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
2: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
1: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
2: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
1: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरासी सामान पाउने भएपछि म त ढुक्क भएँ।
3: ए हो र, के पाइँदो रहेछ कानामा?
1: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरासी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
3: अब त साह्रै सजिलो भयो।
4: बागमती ब्रान्डको प्रदेश नम्बर एककै सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98520 63 76 7।
2: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बहिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520 29 373, 98036 41 281।
5: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
6: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
7: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
8: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउनै गाह्रो। ल किन चिन्ता गरेको, त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर स्कुलदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
9: हजुर, बाल बच्चा तथा केटाकेटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर, 98420 24 217, 98420 24 217।
1: परिवारको खुसीका लागि सफा लुगा,
10: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
1: भाँडा र कपडाको सफाइका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
10: हात धुँदा नपोल्ने,
1: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
10: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
1: परिवारलाई खुसी बनाऊ।
0: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरी चार हलगडामा विभिन्न सेवाहरू उपलब्ध छन्।
1: ओपिडी, आइपिडी, औषधि, एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, ल्याब सेवा, शल्यक्रिया र 24 घण्टा एम्बुलेन्स सेवा।
2: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी चार सुनसरी गंगलाल मार्ग हलगडा। सम्पर्क नम्बर 025-590-136, 025-582-012।
1: गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
0: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025-588-650।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराटचोक।
1: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
3: 97-417-74-472, 98-525-59-41।
4: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
5: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
4: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
5: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
4: भनेपछि नामै ओखती कामै ओखती।
6: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
7: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98-421-4970।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
2: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पसरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
1: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
2: फोन नम्बर 0255-8872-98-42-42-53 र 97-13-800-7-53।
3: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
4: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लावर तेल पो लिएर आउनु पर्छ त।
5: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लावर। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लावर किन्न।
6: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
7: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
6: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98-520-22-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 11 बजेको छ। इट्स 11 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: टिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ।
1: परिवारलाई खुसी बनाऊ। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
0: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
1: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
0: 97-417-74-472, 98-520-59-41।
3: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
1: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने। त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
3: ओहो गजबको अफर आएछ त।
1: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
0: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि। मोबाइल नम्बर 98-425-480-32, 98-18-580-756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: 92.5 इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो। भने जस्तो सामानहरू एकै ठाउँमा पाउनै गाह्रो। ल, किन चिन्ता गरेको? त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर स्कुलदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीँबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
1: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98424217, 98424217।
2: हरे, सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ त राम्रो गर्दैन भनेर। आमा सुगर,
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
5: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
6: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
5: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी छ सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरी चार हलगढामा विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा
1: चौबिसै घंटा जेनरल फिजिसियन डाक्टर विक्रम के आर गुप्ता जेनरल फिजिसियन एमबीबीएस डाक्टर पंकज शाह
0: बिहान 8 बजेदेखि 9 बजेसम्म नवजात शिशु तथा बाल रोग विशेषज्ञ एमबीबीएस एमडी पेडियाट्रिसियन डाक्टर श्रद्धा पन्त प्रत्येक दिन दिउँसो 31 देखि 2 बजेसम्म नवजात शिशु तथा बाल रोग विशेषज्ञ एमबीबीएस एमडी डाक्टर राजेन्द्र राई
1: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कुमार गुरुङ बिहान 9 बजेदेखि 12 बजेसम्म एमबीबीएस एमएस अर्थो डाक्टर की मध्याह 12:30 देखि 5 बजेसम्म
0: बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 31 बजेदेखि 4 बजेसम्म जेनरल एन्ड ल्याप्रोस्कोपी सर्जन एमबीबीएस एमएस डाक्टर सन्जु घिमिरे बिहान 7 बजेदेखि 9 बजेसम्म र बेलुका 4:30 देखि 6 बजेसम्म डाक्टर टिएन शाह भिडियो एक्सरे
1: डाक्टर मुकेश शाह बिहान 7 बजेदेखि 10 बजेसम्म बेलुका 5 बजेदेखि 8 बजेसम्म वरिष्ठ मृगौला तथा मूत्र रोग विशेषज्ञ एमबीबीएस एमएस डाक्टर इकबाल अहमद शनिबार बिहान 11 बजे
0: शुक्रबार 10:30 देखि दिउँसो 3 बजेसम्म वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ एमबीबीएस एमएस ईएनटी डाक्टर इएन आचार्य शुक्रबार दिउँसो 3 बजे र शनिबार दिउँसो 2 बजे छाला तथा यौन रोग विशेषज्ञ एमबीबीएस एमडी डाक्टर अन्जान राई
2: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगालाल मार्ग हलगडा सम्पर्क नम्बर 025-590-136 025-582-012
3: कता हिँड्नु रामजी काका
4: बसको टिकट पाइन्छ कि भनेर बस पार्क समय हिँडेको नि भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको
3: ए किन काका
4: के हुनु काकी मुटु दुखेर एकैछिनमा फत्राक फत्राक हुन्छ अनि सबैले काठमाडौँको गंगालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए
3: हो नि काका शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो काका सुन्नु त
4: के भन्न खोजेको चाँडो भन न गाडीको सिट नपाउला फेरि
3: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त यही अब आउने शुक्रबार नै होला शहीद गंगालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त
4: अनि काठमाडौँकै गंगालालबाट हो त
3: हो त काका पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा यही शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ साथै मुटुको इसिजी इको एबिपीएम लगायत ल्याब एक्सरे भिडियो एक्सरेको पनि सुविधा छ समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क नम्बर चाहिँ 025-583-774 र 98-20-75-54-61 हो

अब एउटा आनन्द मेरो छ।

0: समस्या अनेक उपचार केन्द्र एक
1: धन्वन्तरी आयुर्वेदिक हस्पिटल काठमाडौँका सेक्सो साइकोलोजिस्ट वरिष्ठ डाक्टर प्रत्येक महिनाको 27 गते ओम साई मनोकामना आरोग्य सेन्टर इटहरीमा
2: पुरुष सम्बन्धी रोगहरू लिङ्ग उत्तेजना नहुने चिलाउने घाउ खटिरा आउने पिसाब गर्दा पोल्ने पिसाबमा पित तथा रगत आउने धातु रोग स्वप्न दोष यौन सन्तुष्टि नहुने निन्द्रा नलाग्ने डर भय त्रास हुने लगायत अन्य शरीर रोगको पनि उपचार गरिन्छ
3: साथै महिला सम्बन्धी रोगहरू योनि चिलाउने घाउ खटिरा पिसाबमा पिपुवा रगत आउने महिनावारी गडबडी हुने तल्लो पेट कमर दुख्ने सेतो पानी बग्ने स्तन सानो ठुलो हुने यौन सन्तुष्टि कम हुने तथा यौनजन्य शरीर रोगको सफल उपचार गरिन्छ
2: साथै महिला तथा पुरुषमा हुने निसन्तानपनको उपचार एवं परामर्श पनि दिइन्छ
3: सम्पर्क स्थल ओम साई मनोकामना आरोग्य सेन्टर प्रणाली इटरी एक पश्चिम लाइन 0254808983
4: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633964 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
5: नयाँ मोबाइल फोन किन्नु पर्ने फेरि यति बेलै पैसा पनि छैन के गर्ने होला
4: केही गर्नै पर्दैन इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने
6: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ नयाँ मोबाइल फोन ल्याउने चलाउने
5: ओहो गजबको अफर आएछ त
6: त्यति मात्रै होइन विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ
7: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि मोबाइल नम्बर 9845480323 9818750756 याद गर्नुहोस् यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ
6: यता सुन न अब साह्रै सजिलो भयो इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ
8: ए हो र के पाइँदो रहेछ कानामा
6: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी टेबल बाल्टिन चाइनिज आइटम गिफ्ट आइटम त्रिपाल डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ
8: अब त साह्रै सजिलो भयो
7: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड इटहरी 12 सुनसरी विराटनगर लाइन टेलिफोन नम्बर 0525902211 मोबाइल नम्बर 9852063677
9: जब अवस्था गम्भीर हुन्छ त्यस बेला चाहिन्छ विशेष उपचार हेरचाह र निरन्तर निगरानी विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियु सेवा अनुभवी दक्ष चिकित्सक र समर्पित टिम सहित 24 घण्टा बिरामीको साथमा विश्वास गर्नुहोस् हामी प्रत्येक जीवनको सुरक्षामा प्रतिबद्ध छौँ विराट नर्सिङ होम धरान रोड विराटनगर 2 फोन 0121-5144 5710-42 र हेल्पलाइन नम्बर 9709024184

0: स्टुडियो टाइम यति बेला 12 बजेको छ। इट्स 12 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ। इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।
3: समस्या भने उपचार केन्द्र एक धन्वन्तरी आयुर्वेदिक हस्पिटल काठमाडौँका सेक्सो साइकोलोजिस्ट वरिष्ठ डाक्टर प्रत्येक महिनाको 27 गते ओम साई मनोकामना आरोग्य सेन्टर इटहरीमा।
4: पुरुष सम्बन्धी रोगहरू लिङ्ग उत्तेजना नहुने, चिला हुने, घाउ खटिरा आउने, पिसाब गर्दा पोल्ने, पिसाबमा पित तथा रगत आउने, धातु रोग, स्वप्न दोष, यौन सन्तुष्टि नहुने, निन्द्रा नलाग्ने, डर भय त्रास हुने लगायत अन्य सर्व रोगको पनि उपचार गरिन्छ।
3: साथै महिला सम्बन्धी रोगहरू योनि चिलाउने, घाउ खटिरा, पिसाबमा पिपुवा रगत आउने, महिनावारी गडबडी हुने, तल्लो पेट कमर दुख्ने, सेतो पानी हुने, घाउ खटिरा, पिसाबमा पिपुवा रगत आउने, महिनावारी गडबडी हुने, तल्लो पेट कमर दुख्ने, सेतो पानी बग्ने, स्तन सानो वा ठुलो हुने, यौन सन्तुष्टि कम हुने तथा यौनजन्य सर्वार रोगको सफल उपचार गरिन्छ।
4: साथै महिला तथा पुरुषमा हुने निसन्तानपनको उपचार एवं परामर्श पनि दिइन्छ।
5: नेपाली रेडियो नेटवर्कको 12 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रधानमन्त्रीले राष्ट्रसंघ महासभामा जेएनजी आन्दोलनदेखि रसुवाबाडीसम्मका कुरा राख्ने। माथिल्लो त्रिशुली 1 मा 7 जनाको शव भेटियो, खोजी तथा उद्धार प्रयास अझै जारी। उपत्यका लगायत मुख्य शहरमा ग्यासको अभाव झनै चर्को बन्दै, ग्यास लुकाउने विरूद्ध कार्यवाही, ठाउँ ठाउँमा छापा। रसुवा र नुवाकोटका मुख्य राजमार्ग अझै अवरूद्ध, धादिङको परिवाटर मास्टर सड़क एकतर्फी सञ्चालन। एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै, जनकपुरमा अग्रगामी मोर्चाको वृहत कार्यक्रम हुँदै, शीर्ष नेतृत्वले सम्बोधन गर्ने। गैराकोटमा 2 बस एक आपसमा ठोकिँदा 18 जना घाइते। आजदेखि भारतमा 18 ब्रिक्स शिखर सम्मेलन। दिल्लीमा विश्वका शक्तिशाली नेताहरूको जमघट। 4 वर्षपछि एकै मञ्चमा देखिँदै मोदी, शी जिनपिङ र पुटिन। ड्रोन आक्रमणपछि साउदीको प्रमुख तेल पाइपलाइन बन्द। र एसिसी प्रिमियर कप क्रिकेट फाइनल खेल जारी। आसिफको शतक र गुलसनको अर्धशतकसँगै नेपालले युएलाई दियो 314 रनको लक्ष्य।

0: एसोस एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डट कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. राष्ट्रसंघको महासभा सम्बन्धी खबरबाट, नेपाली अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 79 महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबाट जानकारी गराउने भएको छ. परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका छन्. महासभामा रसुवाको भोटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने समेत बताइएको छ. त्यस्तै फण्ड फर रेस्पोन्डिङ टू प्लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने सचिव राईले जानकारी दिएका छन्. त्यसैगरी जलवायु उत्थानशील पूर्वाधार, स्मार्ट कृषि र सरकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ. काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढ़ेको पाइएको छ. नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढ़ेको पाइएको छ. तोकिएको भन्दा बढ़ी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ. वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढ़ी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको र 2 चनै 3 लाख रूपियाँसम्म जरिवाना गरेको जनाइएको छ. उपभोक्ताबाट प्रति सिलिण्डर 3200 रूपियाँसम्म असुल गरिएको उजुरी परेको छ. भक्तपुरमा 28 29,000 रूपियाँसम्म मूल्य लिने 2 पसल संचालकलाई प्रहरीले पक्राउ गरेको छ. ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ. भदौ 14 कृष्णवीरमा राजमार्ग अवरूद्ध हुँदा 4 ग्यास आयात ठप्प भएको थियो. त्यसैता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिण्डर भरेर ट्रक मार्फत ल्याइँदैछ. नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढ़ी सिलिण्डर भित्रिरहेका छन्. तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक संचय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ. ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसकेपछि बजारमा आपूर्ति कहिलेदेखि सहज हुन्छ भन्ने एकिन जवाब सरकारसँग छैन. काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेको देखिन्छ. बाढ़ीले क्षतिग्रस्त माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनामा 7 शव फेला परेको छ. सुरुङ तथा हेड कक्षमा हराइरहेकाहरूको खोजी गर्ने क्रममा त्यहाँ 7 शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जनाएको छ. भदौ 10 बाढ़ीपछि 216 मेगावटको माथिल्लो त्रिशुली 1 धेरै मानिसहरू हराइरहेका छन्. शुक्रबार नेपाली सेना र आयोजना प्रवर्तक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अडिट 1 क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्. यसैगरी मैलुङ क्याम्प साइटमा मिनी इस्काभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरिरहेका छन्. आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ. बाढ़ी आउनु अघि आयोजना स्थलमा 1,430 कार्यरत थिए. ती मध्ये हालसम्म 878 जनाको मात्रै गैराकोट नगरपालिका 12 हर्कपुर स्थित 2 बस एकापसमा ठोकिँदा 18 घाइते भएका छन्. शनिबार बिहान करिब 6:50 समयमा गैराकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ़बाट बुटवलतर्फ आउँदै गरेको लु 2X6457 नम्बरको बसलाई सही दिशातर्फ आउँदै गरेको लु 2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो. दुर्घटनामा दुवै बसमा सवार 18 घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ. भोटेपछि त्रिशुली बाढ़ीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएईले 5 खेप राहत सामग्री ल्याएको छ. युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले बुझ्नु भएको छ. साथमा गृहमन्त्री सुदन गुरूङ पनि रहेको जनाइएको छ. नव प्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युएईका राजदूत अब्दुल्ला जरवान असल सामसीबाट 45 टन राहत सामग्री बुझिएको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्कमा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु PR02001/0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढा थोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढा थोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा, 50 वर्षीय दिल्ली बहादुर ओली र त्रिवेणी 6 करिब 42 वर्षीय लालमती बुढा थोकी रहेका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। घाइते मध्ये 4 जनालाई लुवाम स्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दैछ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः

0: मनाङ जोड्ने बेसी सहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका तीन धारापानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साग्रो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि बताइएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न नपाइने समेत बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। वैश्विक कूटनीतिको हिसाबले आजको दिन भारतका लागि ऐतिहासिक र अत्यन्तै महत्वपूर्ण बनेको छ। नयाँ दिल्लीको प्रगति मैदान स्थित भव्य भारत मण्डपमा आजदेखि दुई दिने 18 ब्रिक्स शिखर सम्मेलनको औपचारिक शुरूआत हुँदैछ। सम्मेलनमा सहभागी हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एक दिन अघि नै नयाँ दिल्ली पुगिसकेका छन् भने अर्कोतर्फ वर्ष 2011 यता पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ एकै समयमा एउटै मञ्चमा उपस्थित हुने भएका छन्। सम्मेलनको सबैभन्दा ठूलो आकर्षणको रूपमा चीनिया राष्ट्रपति शी जिनपिङ रहेका छन्। उनी आज विशेष विमान मार्फत दिल्लीको पालम एयरफोर्स स्टेशनमा अवतरण गर्ने कार्यक्रम छ। वर्ष 2019 पछि उनको यो पहिलो भारत भ्रमण हो जसलाई दुई देशबीचको सम्बन्धमा जमेको बरफ पग्लाउने कूटनीतिक प्रयासको रूपमा समेत हेरिएको छ। शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहानैदेखि विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटघाट गरिरहेका छन्। आजै साँझ 6-7 बजेसम्म चीनका राष्ट्रपति शी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। दिउँसो 12:30 बजे चीनिया राष्ट्रपतिको आगमनसँगै 2:35 बजे शिखर सम्मेलनको सत्र शुरू हुनेछ। साँझ 5:05 बजे सामूहिक फोटो सत्र तथा संयुक्त वृक्षारोपण र साँझ 7:30 बजे प्रधानमन्त्री मोदीद्वारा रात्रिभोजको आयोजना गरिएको छ। त्यस्तै ड्रोन आक्रमणमा साउदी अरेबियाको एक प्रमुख तेल पाइपलाइन प्रणालीमा क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ। दुई अमेरिकी अधिकारीहरूका अनुसार साउदी अरेबियाको पूर्व पश्चिम पाइपलाइनमा प्रोजेक्टाइल प्रहार गरिएको हो। यो आक्रमण कसले गराएको र पाइपलाइनको मुख्य भागमा कति क्षति पुगेको छ वा छैन भन्ने विषयमा तत्काल स्पष्ट भइन सकेको समेत जनाइएको छ। अब खेल खबर। मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले चिर प्रतिद्वन्दी संयुक्त अरब इमिरेट्सलाई जितका लागि 3

0: 14 रनको लक्ष्य दिएको छ। आज बिहान टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपाली टोलीका ब्याट्सम्यानले अघिल्लो खेलको तुलनामा केही सुधारिएको प्रदर्शन गरेका छन्। ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले भने 20 वर्षीय गुलसनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 1000 रनको कोष ढुङ्गा पनि पार गरेका छन्। यो खेल शुरू हुन अघि उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 963 रन बनाएका थिए। दिपेन्द्र सिंह ऐरीले टोलीको खातामा 18 रन थपे भने 18 बलको सामना गरी एक चौका हिर्काइएका छन् भने सन्दीप जोरा 5 बलमा एक चौकाको मदतले 7 रन बनाउँदै आउट भएका छन्। यो प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपमा छनौट हुनेछ। एसिया कपको आगामी संस्करण सन् 2027 जुन 18 जुलाई 4 बंगलादेशमा आयोजना हुँदैछ। 8 टोलीको सहभागिता रहने एसिया कपमा आईसीसीको पूर्णकालीन सदस्यको हैसियतमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान यसअघि नै छनौट भइसकेका छन्। नेपालले यसअघि सन् 2023 एसिया कप खेल्ने अवसर पाएको थियो। पाकिस्तान र श्रीलंकामा संयुक्त रूपमा आयोजित एसिया कपको त्यो संस्करण पनि एक दिवसीय ढाँचामै खेलाइएको थियो। उक्त संस्करणमा नेपाली टोली भारत र पाकिस्तानसँगै समूह एमा परेको थियो र दुवै खेलमा पराजित भएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री शाहले राष्ट्रसंघ महासभामा जेएनजी आन्दोलनदेखि रसुवाबारीसम्मका कुरा राख्ने। माथिल्लो त्रिशुली एकमा 7 जनाको शव भेटियो। खोजी तथा उद्धार प्रयास जारी। उपत्यका लगायत मुख्य शहरमा ग्यासको अभाव झनै चर्को बन्दै ग्यास लुकाउने विरूद्ध कारवाही। ठाउँ ठाउँमा छापा। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै अवरूद्ध। धादिङको परिवाटर मास्टर सड़क एकतर्फी। एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै। जनकपुरमा अग्रगामी मोर्चाको वृहत कार्यक्रम हुँदै शीर्ष नेतृत्वले सम्बोधन गर्ने। गैराकोटमा 2 बसेका पसमा ठोकिँदा 18 जना घाइते। आजदेखि भारतमा 18 ब्रिक्स शिखर सम्मेलन। दिल्लीमा विश्वका शक्तिशाली नेताहरूको जमघट। 4 वर्षपछि एकै मञ्चमा देखिँदै मोदी, सी जिनपिङ र पुटिन। ड्रोन आक्रमणपछि साउदीको प्रमुख तेल पाइपलाइन बन्द। र एसिसी प्रिमियर कप क्रिकेट फाइनल खेल जारी। आसिफको शतक र गुलसनको अर्धशतक सँगै नेपालले युएलाई दियो 314 रनको लक्ष्य। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
1: वाशिङ मेसिन अनि कहाँबाट
2: रिद्धि सिद्धि ट्रेडलिङ्क
1: जम्मै सामान त्यहीबाट
2: भयो। त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेडलिङ्कमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेडलिङ्कबाट नलाइ कहाँबाट ल्याउनु?
3: हजुर, रेडि सिटी ट्रेडलिङमा एलजी, वाइगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रेडि सिटी ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525-584-001।
5: भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
6: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि गिफ्ट लाने भन्दै छ। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
7: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
3: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुकुरो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्या नानी बाबु पसल, इटहरी 9 विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528-48510।
8: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
9: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
10: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
9: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
10: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
9: फोन नम्बर 0525776644, मोबाइल 9848202353 र 9807709720।
10: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर हासपोसामा पनि।
11: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
12: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
11: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
12: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
10: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
11: सम्पर्क नम्बर 9852075472, 9010247474,
10: 9947775472, 9525594140।
11: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्रा केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
10: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
11: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571291, 9810044291।
13: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
14: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
13: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
14: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा, दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
13: भनेपछि नामै ओखती, कामै ओखती।
15: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग, काठमाडौँ।
10: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 9841449970।
16: ओहो, मेरो दाँत
17: के भयो, बाँच्यो?
16: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
17: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
16: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
17: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
11: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
12: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
11: फोन नम्बर 0525583561, 582341।
18: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
19: हाम्रा 24 घन्टा सेवाहरू,
20: बिरामी जाँच सेवा,
19: आकस्मिक उपचार सेवा,
20: डिजिटल एक्सरे सेवा,
19: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
20: 24 घन्टा ल्याब, फार्मेसी सेवा,
19: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
20: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
19: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
20: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
19: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
20: डाक्टर प्रविध गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा।
11: सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि,
19: फोन नम्बर 0525909888।
16: सुन न इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो
21: हो नि। सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
22: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान BPKIHS बाट BDS तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्सिलोफेसियल सर्जरीमा MDS गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
23: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525809662। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
11: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10औं वार्षिक उत्सवको अवसरमा ₹25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
23: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
11: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
0: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी, फोन नम्बर 025-583-441।
1: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
2: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
3: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन्। विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
2: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ।
3: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
2: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा,
3: फोन नम्बर 025-588-272-9942-4042-53 र 97-13-800-753।
4: रिसाने माफोस् कैलाशपति महादेव, पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नु पर्ने भयो।
5: पुत्र गणेश प्रकट हौ।
6: प्रणाम कैलाशपति पिता महादेव।
5: पुत्र गणेश, तिम्रो असन्तुष्टिको कारण के हो?
6: पिता हजुर, यो मुसोमा पृथ्वी ब्रह्माण्ड सयर गर्न समस्या भयो, त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत, दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर।
7: ठिक छ, त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ। जाऊ, आफूलाई मन परेको मोडल छानी संसार सयर गर।
6: हौस्, म यामाहाको मोटरसाइकल किन्ने इटहरी गए, बन्द हडताल सबै फिर्ता लिए हजुर।
8: तिरुपति अटो सिटी इटहरी पश्चिम लाइन, फोन नम्बर 025-587-053, मोबाइल 98-520-48-232।
9: यस यामाहा।
10: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
11: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
12: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
13: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
14: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
13: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ, मात्र धुरको 1,00,000 सुरु।
14: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
15: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9 विराट चोक,
13: सम्पर्क नम्बर 98-520-75-472, 98-10-24-17-74,
15: 97-417-75-472, 98-520-59-441।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
0: परिवारलाई खुसी बनाऊ।
1: विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा सहित सामुदायिक अस्पताल इटहरी 4 हलगडामा 24 घण्टा इमर्जेन्सी सेवाहरू सञ्चालन भइरहेको छ।
0: डाक्टर मुकेश कुमार शाह MD/GP/EM, डाक्टर विक्रम गुप्ता MBBS जेनरल फिजिसियन, डाक्टर पंकज शाह MBBS जेनरल फिजिसियन।
2: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगालाल मार्ग हलगडा, सम्पर्क नम्बर 0525901136, 0525825012।

0: स्टुडियो टाइम यति बेला 1 बजेको छ। इट्स 1 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

लागु पदार्थ यस्तो चिज हो कि जसले गर्दाखेरि अहिलेका यो नयाँ युवा पीडितहरूलाई यो यसले गर्दाखेरि युवाहरूलाई सही मार्गमा हिँड्न पनि एउटा गाह्रो हुन्छ, किनकि यसले गर्दाखेरि युवाहरू त्यसमा लागेपछि छुट्न गाह्रो हुन्छ, जसले गर्दाखेरि अहिलेको जनशक्ति देशको लागि पैदा हुन गाह्रो हुन्छ। यो लागु पदार्थले गर्दाखेरि युवाहरू बिग्रिन्छन् र युवाहरू नै भनेको यो देशको कर्णधार हुन्, जसले गर्दाखेरि युवाहरू बिग्रे युवाहरू लागु पदार्थको सेवन गरे भने युवाहरू यो देशलाई नै एउटा ठुलो घात हुन्छ, जसले गर्दाखेरि लागु पदार्थ चाहिँ सकेसम्म कसैले पनि सेवन गर्नु हुँदैन र गरे पनि एउटा लिमिट तरिकाले गर्नु नै उचित हुन्छ।

0: कृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 025-584-001।
1: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
2: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर 1 नयाँ पाटी काठमाडौँ। फोन नम्बर 01-43-89-0130। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन ढेङ्गरा पुलबाट हटिया जाने बाटो। प्रोप्राइटर वैद्य शङ्कर थापा। फोन नम्बर 98-520-57-190-98-070-18-69।
3: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
4: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
3: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1 लाखबाट सुरु।
4: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैजा 9 विराट चोक।
3: सम्पर्क नम्बर 98-525-75-472, 98-10-24-17-74,
2: 97-417-74-72, 98-525-59-41।
5: Don't be afraid, 92.5.

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: फेर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईको मुस्कानलाई सधैं ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैं तत्पर छ।
1: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस्, ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 025584088।
2: अरे सधैं जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमासो, हुन्डाई, महेन्द्र केस, एस्कॉर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
1: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
0: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 98 5 20 57 2 91, 98 0 10 44 2 91।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
0: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
0: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लक्की ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैजा 9, विराट चोक।
1: सम्पर्क नम्बर 9852075472, 9810247474,
3: 9747475472, 9852059441।
4: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
5: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
4: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 9852022397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजकीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
2: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
1: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई। वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
2: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
1: तपाईँले खोज्नु भएको सबै छ दाई। अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
2: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क नम्बर चाहिँ 9842234 हो।
3: कहिले दुर्घटना त कहिले अचानक स्वास्थ्य समस्या, त्यो कठिन क्षणमा चाहिन्छ विश्वास र छिटो उपचार। आपतकालीन अवस्थामा सही अस्पतालको छनौट नै जीवनको सही निर्णय हो। नेपालकै पहिलो र सुविधा सम्पन्न विराट नर्सिङ होमको आपतकालीन विभाग लेभल 1 ट्रमा सेन्टर, 24 घण्टा दक्ष टिम र छिटो सेवा सहित विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 5710-42 र हेल्पलाइन नम्बर 9709-24184।

0: स्टुडियो टाइम यति बेला 2 बजेको छ। इट्स 2 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: शान्ति समृद्धि र स्वरोजगारका लागि संचार अभियान नमस्कार म कला चापागाई यो समय हो करेन्ट न्यूजको करेन्ट न्यूजको शुरूमा मेन न्यूज इलामको फाकफोकथुम गाउँपालिकामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको ज्यान गयो चोरीको मोबाइल सहित भारततर्फ जाँदै गरेका दम्पती विराटनगरबाट पक्राउ र बाढ़ीका कारण जलविद्युत आयोजनामा कार्यरत 909 जना अझै बेपत्ता विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ विराटनगर महानगरपालिका 3 स्थित पोखरिया स्कूल नजिकै आज बिहान करिब 1:55 को 5/21 नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो प्रहरीका अनुसार कञ्चनबारीबाट भट्टाचोकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सड़क छेउको बिजुलीको पोलमा ठोकिएको थियो दुर्घटनामा मोटरसाइकल चालक विराटनगर 9 बस पार्कका 45 वर्षका रवि कुमार कामत गम्भीर घाइते भएका थिए घाइते कामतलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो उपचारकै क्रममा बिहान 2:30 उनको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर उपानेले जानकारी दिएका छन् दुर्घटना के कारणले भएको हो भन्ने बारेमा प्रहरीले यकिन गर्न सकेको छैन मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ सल्यानको त्रिवेणी गाउँपालिका 5 सिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ अरू 3 घाइते भएका छन् आज बिहान सिमकबाट लोहाम हुँदै दाङतर्फ जाँदै गरेको लुप र 002/001/005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षका रमेश बुढाथोकी त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षका विपना बुढाथोकी र 25 वर्षका डिले बहादुर भोलीको मृत्यु भएको प्रहरीले जनाएको छ रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ उदयपुरको बेलका नगरपालिका 8 आहालेमा पहिरोले गैराती एक घर बगाएको छ वर्षातका कारण पहिरोले स्थानीय मेयरमान राईको घर बगाएको वडाध्यक्ष जयकुमार राईले बताएका छन् वडाध्यक्ष राईका अनुसार उक्त घरको आसपासका अन्य 4-5 घर समेत पहिरोको जोखिममा परेका छन् शुक्रबार राति 9 घर बगाएसँगै बेपत्ता भएका मेहरमान बिहान सम्पर्कमा आएका छन् उदयपुर प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार घटनास्थलमा बिहानैदेखि प्रहरी र स्थानीयहरू उद्धारमा गएका छन् घटनास्थलबाट सुरक्षा टोली फर्केपछि विस्तृत विवरण आउने एसपी चापागाईले बताएका छन् इलामको फाकफोकथुम गाउँपालिका 6 आहासुलीमा अटो दुर्घटनामा परेर 2 ज्यान गएको छ उनीहरूको उपचारका क्रममा झापाको बेएनसी अस्पतालमा मृत्यु भएको हो मृत्यु हुनेमा 27 वर्षीय कविता श्रेष्ठ र उनकी करिब 8 वर्षकी छोरी सुस्मिता श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ हिजो साँझ पोखरी कमेरे भित्री कच्ची सड़क खण्डमा मधेस प्रदेश 03/003/6967 नम्बरको अटो अनियन्त्रित भई सड़कबाट करिब 2 तल खसेर आग लागि भएको थियो दुर्घटनामा अटो चालक सहित 6 घाइते भएका थिए घाइते मध्ये सुस्मिता श्रेष्ठको हिजो साँझ 8:15 र उनकी आमा कविताको आज बिहान 6 सोही अस्पतालमा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ चोरीका मोबाइल लिएर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले इटहरीका एक दम्पतीलाई विराटनगरबाट पक्राउ गरेको छ पक्राउ परेमा सुनसरीको इटहरी उपमहानगरपालिका 4 22 वर्षीय कृष्ण शाह र उनकी 23 वर्षकी पत्नी बबिता बुढाथोकी रहेका छन् उनीहरूलाई विराटनगर महानगरपालिका 15 स्थित 1 ढाँटबाट पक्राउ गरिएको हो इलाका प्रहरी कार्यालय रानी र रानी सीमा क्षेत्रबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरूलाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो जाँचका क्रममा उनीहरूको साथबाट विभिन्न कम्पनीका 5 मोबाइल नेपाली 7,435 रूपियाँ र भारतीय 1,800 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ बरामद मोबाइलमा रेडमी 7 रेडमी A5 स्यामसुङ ओनर र एप्पलका 1-1 थान रहेका छन् मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार दम्पतीलाई बिहान करिब 8 नियन्त्रणमा लिएको हो बरामद मोबाइल कहाँबाट चोरी गरेर ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ पक्राउ परेका 2 इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ उनीहरू विरूद्ध थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ भदौ 10 गते आएको बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार मध्ये 909 जना अझै बेपत्ता छन्। 11 जलविद्युत आयोजनाबाट कार्यरत रहेका मध्ये 909 जना अझै सम्पर्क बाहिर छन्। हराएका मध्ये सबैभन्दा धेरै रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका छन्। रसुवामा रहेका जलविद्युत आयोजनाबाट 668 जना बेपत्ता रहेको स्वतन्त्र ऊर्जा उत्पादक संघको संस्था नेपाल इपानले जनाएको छ। जसमध्ये माथिल्लो त्रिशुली 1 538 रसुवा, गढीमा 93, रसुवा भोटेको सीमा 3, लाङटाङ खोलामा 39, सिलिमेमा 6, मैलुङमा 5 जना बेपत्ता छन्। यो तथ्याङ्क शुक्रबारसम्मको हो। यसै गरी त्रिशुलीमा 3, देवीघाटमा 1, माथिल्लो त्रिशुली 3A 39, माथिल्लो त्रिशुली 3B 378, मिडल त्रिशुली गंगामा 2 गरी 223 जना बेपत्ता भएका छन्। अन्तमा मेन न्यूज पुनः एकपटक। इलामको फाकफोक थुम गाउँपालिकामा अटो दुर्घटना हुँदा 2 मृत्यु, विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर 1 ज्यान गयो। चोरीका मोबाइल सहित भारततर्फ जाँदै गरेका इटहरीका दम्पति विराटनगरबाट पक्राउ। र बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत 909 जना अझै बेपत्ता। हवस् त, दिउँसो 2 बजेको करेन्ट न्यूज सकियो, हामी बिदा हुन्छौ। नमस्कार।
1: यो हो इटहरी एफएम 92.5 MHz।
2: ओहो, अनि केटोले त नयाँ फिरिस भयो हालेछ। अनि कहाँबाट गइस?
3: ए दिदी, सिधी ट्रेलिङ।
2: यो सिनी भित्र आएछ। अनि कहाँबाट?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: लो, यो त वासिङ मेसिन। अनि कहाँबाट?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: अनि जम्मै सामान त्यहीबाट?
3: भयो, त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
4: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
5: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 तल। टेलिफोन नम्बर 025584001।
6: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
7: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
6: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
7: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
6: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
7: फोन नम्बर 025577644, मोबाइल 98428202353 र 98047-07920।
6: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि। नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
7: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने।
8: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने।
6: ओहो, गजबको अफर आएछ त।
8: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोन, मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
6: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425480 32, 98185876। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
8: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै, यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
6: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
8: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न

0: अहिले तपाई इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: बॉलीवुड अनलिमिटेड, दैट्स माय सॉन्ग, बैक टू बैक, ओनली ऑन इटहरी एफएम 92.5।

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू,
0: बिरामी जाँच सेवा,
1: आकस्मिक उपचार सेवा,
0: डिजिटल एक्सरे सेवा,
1: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
0: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
1: दैनिक बालरोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि,
1: फोन नम्बर 0525909888।
2: हरे सधैं जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
5: होइन दिदी, रातभरि घरमा के को हल्ली खल्ली सुनिरहेको थिएँ त।
6: के हुनु नि भाइ, ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो, राति झन् साह्रो हुनुभयो। खै के गर्ने गर्ने, जति दबाई गर्दा नि हुँदैन, अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न।
5: ए दिदी, पनि काठमाडौँ जानै पर्दैन नि। इटहरीकै पञ्चकोशी मेडिकलमा वीर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त।
6: ए हो र, फेरि रगत कहाँ जाँच्नु, एक्सरे कहाँ गर्नु?
5: दिदी, तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो? त्यहाँ त विराटनगर काठमाडौँ धरानदेखिका डाक्टरहरू आउँछन्, रगत दिशा पिसाब जाँच्ने, एक्सरे गर्ने, भिडियो एक्सरे, ECG, इको लगायत धेरै सेवाहरू पर्छन् त। डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन्। बरु यो नम्बरमा फोन गर्नु त।
1: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली, इटहरी छ सुनसरी, फोन नम्बर 0525-83-7-74-98-75-54-61।
7: ओहो, मेरो दाँत
5: के भयो, बाँच्यो?
7: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
5: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
7: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
5: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ BDS डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
0: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
8: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन,
0: फोन नम्बर 0525-83-561-582-341। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
9: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525-88-650।
10: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293, 98036141281।

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
0: उत्पादक सागर फिड्स प्राले इटहरी सुनसरी फोन नम्बर 025-583-441
1: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ
2: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
3: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज सोरुम इटहरी एक हलगडा सुनसरीमा छ
2: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
3: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी सम्पर्क नम्बर 98162-96122 98425-65-286
4: होइन हौ दिदी रातभरि घरमा के को हल्ली खल्ली सुनिरहेको थिएँ त
5: के हुनु नि भाइ ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो राति झन् साह्रो हुनुभयो खै के गर्ने गर्ने जति दबाई गर्दा नि हुँदैन अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न
4: ए दिदी पनि काठमाडौँ जानै पर्दैन नि इटहरीकै पञ्चकोशी मेडिकलमा बेर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त
5: ए हो र फेरि रगत कहाँ जाँच्नु एक्सरे कहाँ गर्नु
4: दिदी तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो त्यहाँ त विराटनगर काठमाडौँ धरानदेखिका डाक्टरहरू आउँछन् रगत दिसा पिसाब जाँच्ने एक्सरे गर्ने भिडियो एक्सरे इसिजी इको लगायत धेरै सेवाहरू पर्छन् त डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन् बरु यो नम्बरमा फोन गर्नु त
6: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली इचहरी छ सुनसरी फोन नम्बर 025-583-774-9820-75-5461
2: यता सुन न अब साह्रै सजिलो भयो इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ
7: ए हो र के पाइँदो रहेछ कानामा
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी टेबल बाल्टिन चाइनिज आइटम गिफ्ट आइटम त्रिपाल डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुफत मूल्यमा पाइन्छ
7: अब त साह्रै सजिलो भयो
6: बागमती ब्रान्डको प्रदेश नम्बर एककै सुनसरी जिल्लामा आधिकारिक विक्रेता काना इन्टरनेसनल प्राइभेट लिमिटेड इटहरी 12 सुनसरी विराटनगर लाइन टेलिफोन नम्बर 025-590-211 मोबाइल नम्बर 98520-63-76-7

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैसा मोरङमा जेसीबी कमात्सु हुन्डाई महेन्द्रा केस एस्कर्ट्स डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
2: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
1: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स सुन्दर हरैसा मोरङ प्रोप्राइटर शरद भण्डारी 98 527 97 291 98 010 44 291।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
4: फेरि टायर पड्के त
5: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
6: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
5: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98 522 397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स हाम्रो गाडीको साथ। राल्सन टायर्स हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 3 बजेको छ. इट्स 3 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
2: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ. इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर.

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। भोटेको सी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अहिले पनि जारी, सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। बाढ़ी प्रभावित क्षेत्रमा 16 मनोपरामर्शदाता परिचालन। नेपाल चीन सहकारीको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई। सड़क बासिएपछि अवरूद्ध कृष्णवीरमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। सल्यानमा जीप दुर्घटना, 3 जनाको ज्यान गयो, 3 घाइते। मधेसमा अस्थायी स्वास्थ्य कर्मीलाई कामकाजमा नखटाउन निर्देशन। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ़दै हालसम्म 13.5 अर्ब मौजदात। रसुवा बाढ़ीले विभिन्न बैंकहरूमा 17 वटा शाखा प्रभावित। सबैभन्दा बढ़ी क्षति कृषि विकास बैंकमा। ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्लीमा। इराक र साउदीका विदेश मन्त्री बीच फोन वार्ता। हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताहरूबीच छलफल। र आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकमा नेपालद्वारा एसएससी प्रिमियर कपको फाइनलमा युए सामु 314 रनको लक्ष्य प्रस्तुत।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी, लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता सम्बन्धी खबरबाट. नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्. अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम गरिरहेको छ. कमान टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ. अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 शब व्यवस्थापन भएका छन्. 46 नेपाली र एक भारतीय गरी 47 शबको डीएनए परीक्षण गरिएको छ. यसमध्ये 8 महिला, 1 बालक, 7 बालिका छन्. संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी छ. प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ. प्रहरीले बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शबको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिइएको छ. टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ. अपरेशनका क्रममा बाढ़ीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो. विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ. बाढ़ीका कारण बटेकोशी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा हराइरहेकाको उद्धार तथा खोजीलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरीले मातहतका युनिटलाई निर्देशन दिएको छ. बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना अहिले सुरुङ लगायत जोखिमयुक्त स्थानमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका, अत्यावश्यक पूर्वाधार निर्माण, पीड़ितका आफन्तलाई बाढ़ी क्षेत्रमा लाने ल्याउने आदि काममा केन्द्रित भएको प्रहरीले समुदाय केन्द्रित कामलाई जोड़ दिएको छ. रसुवाको बोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको चितवनको कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ. भाँसिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुङलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो. अहिले नयाँ ट्र्याकलाई ग्रेन डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ. आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढ़ाइएको छ. प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजदा छ. कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ. उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ. सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम निर्णयकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ. यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ. बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि 16 मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ. नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभयो. उहाँका अनुसार बाढ़ी पहिरोबाट 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढ़ीका कारण अभिभावक गुमाएका बालबालिकालाई कक्षा 12 सम्मको शिक्षा सुनिश्चित गरिने बताउनु भएको छ. हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
3: रिद्धि सिद्धि ट्रेड लिंक
4: जम्मे सामान त्यहीँबाट
3: भरेदी जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म, अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
4: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
5: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0252584001।
6: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरी 4 हलगडामा विभिन्न सेवाहरू उपलब्ध छन्।
7: ओपिडी, आइपिडी, औषधि, एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, ल्याब सेवा, शल्यक्रिया र 24 घण्टा एम्बुलेन्स सेवा।
8: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगालाल मार्ग हलगडा, सम्पर्क नम्बर 0252591636, 0252582012।
9: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
7: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
9: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
7: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
9: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
7: फोन नम्बर 0255776644, मोबाइल 98428202353 र 98047707920।
9: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
10: राष्ट्रमन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउन्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमद्वारा आयोजित काष्ठमण्डप सम्वाद श्रृंखला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढ़ीले नेपाल र चीनबीचको सीमा केवल राजनीतिक सीमा रेखा नभई साझा पर्यावरणीय नीतिमा जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्कमा भएको बलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ, अरू 3 घाइते भएका छन्। आज बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लुप्र 02-001-005 नम्बरको बलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार जारी छ। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 83-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण 12 ब्याङ्कका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

0: बब्बाल फेस्टिवल ऑफर।
1: मामू भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुकुरो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल इटहरिनौ विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528 48510।

0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
0: परिवारलाई खुसी बनाऊ।
2: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
5: अब विदेशका खबर, चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्ली पुगेका छन्। ब्रिक्स शिखर सम्मेलन 2026 भाग लिन उनी आज दिउँसो नयाँ दिल्ली आइपुगेका हुन्। राष्ट्रपति सीको विमान दिल्लीको पालम एयरबेसमा अवतरण भएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ। यससँगै सी सन् 2019 भारत आएका थिए। तत्कालीन समयमा चेन्नईको पास मामल्लापुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता भएको थियो। यता इराकका विदेश मन्त्री फुआद हुसेन र साउदी अरबका विदेश मन्त्री

गरे। यसै गरी उनले 106 बलमा 8 चौका र 4 छक्का प्रहार गरेका हुन्। गुलशनले 38 बलमा 4 छक्का र 3 चौका सहित 52, अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसीर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रन जोडेका थिए। पहिलो विकेटका निम्ति आसिफ र अर्जुनले 97 रनको साझेदारी गर्दै नेपाललाई शानदार शुरूआत गराएका थिए। यसै गरी अहिले पछिल्लो अपडेट अनुसार अहिलेसम्म 48.2 ओभरको खेल सकिँदा युएईले 267 रन बनाएको छ र 9 विकेटको क्षति भएको छ। अब युएईका लागि उसले जितका लागि 47 रनको आवश्यकता परेको छ, मात्र 9 बल मात्रै बाँकी छ र यो पछिल्लो अवस्था हेर्दाखेरि नेपालको अब जित हुने सम्भावना पनि देखिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अहिले पनि जारी, शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। बाढ़ी प्रभावित क्षेत्रमा 16 मनोपरामर्शदाता परिचालन। नेपाल चीन सहकारीको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई। सड़क भाँचिएपछि अवरूद्ध कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। सल्यानमा जीप दुर्घटना, 3 जनाको मृत्यु, 3 घाइते। मधेसमा अस्थायी स्वास्थ्य कर्मीलाई कामकाजमा नखटाउन निर्देशन। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब मौजदात। रसुवा बाढ़ीले विभिन्न बैंकहरूका 17 शाखा प्रभावित। सबैभन्दा बढ़ी क्षति कृषि विकास बैंकमा। ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति शी जिनपिङ भारतको नयाँ दिल्लीमा। इराक र साउदीका विदेश मन्त्री बीच फोन वार्ता। हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताहरू बीच छलफल। र आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकमा नेपालद्वारा एसीसी प्रिमियर कपको फाइनलमा युएई सामु 314 रनको लक्ष्य प्रस्तुत। अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
1: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
3: 97-417-74-472, 98-525-59-41।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
3: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि।

0: यसको भरपर्दो समाधान
1: हो तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
0: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
0: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0525 84 088।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: 92.5 इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का, साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
2: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए।
3: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
3: अब त साह्रै सजिलो भयो।
4: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी, विराटनगर लाइन, टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98523076।
2: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो। हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
5: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएसबाट बिडिएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडिएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
6: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन, नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025589062। दाँतको स्वास्थ्य, सुस्वास्थ्य।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का, साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
2: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
3: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
2: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
3: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा। सर्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
2: भनेपछि नामै ओखती कामै ओखती।
4: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
5: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421 4970।
6: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
7: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर?
6: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: हजुर अपूर्व आवाज इटर्नी एफएम 92.5
1: इटहरी एफएम मा तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत
2: ओएसआर डिजिटल एन्टरटेनिङ द नेसन ओएसआर डिजिटल एन्टरटेनिङ द नेसन

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: हाड जोड्ने दुखाई, चोट पटक वा पुरानो समस्या छ, अब पीडासँग सम्झौता होइन। विराट नर्सिङ होमको सुविधा सम्पन्न अर्थोपेडिक सेवा, जहाँ साना ठुला सबै प्रकारका दूरबीन प्रविधिबाट गरिने आधुनिक शल्यक्रियासँगै हिप रिप्लेसमेन्ट र जोइन्ट रिप्लेसमेन्ट लगायत हाड जोड्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छन्। अनुभवी विशेषज्ञहरूको साथमा फेरि सहज र आत्मविश्वासपूर्ण जीवनतर्फ फर्कनका लागि सधैँ सम्झनुहोस् विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 5710-42 र हेल्पलाइन नम्बर 9709-24184।

0: स्टुडियो टाइम यति बेला 4 बजेको छ। इट्स 4 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिड एक्सरे सेवा यूएससी
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रविध गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
2: नयाँ मोबाइल फोन किन्नु पर्ने फेरि यति बेलै पैसा पनि छैन के गर्ने होला
3: केही गर्नै पर्दैन इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने
0: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ नयाँ मोबाइल फोन ल्याउने चलाउने
2: ओहो गजबको अफर आएछ त
3: त्यति मात्रै होइन विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ
4: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि मोबाइल नम्बर 9845240032 9818580756 याद गर्नुहोस् यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ
0: कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
5: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्स को अथोराइज्ड सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ
0: सबैको रोजाइमा पर्छ 1

0: मार्बल एन्ड टाइल्स, यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स, नाम जस्तै सबै एक क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96122, 98425 65286।

0: काका सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरासी सामान पाउने भएपछि म त ढुक्क भए।
1: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरासी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
1: अब त साह्रै सजिलो भयो।
2: बागमती ब्रान्डको प्रदेश नम्बर एककै सुनसरी जिल्लामा आधिकारिक विक्रेता काना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 0525-590-211, मोबाइल नम्बर 98-520-63-76-7।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
3: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
3: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैजा 9, विराट चोक।
0: सम्पर्क नम्बर 98-525-75-472, 98-10-24-17-74,
2: 97-417-74-472, 98-520-59-41।
4: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
5: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
6: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525-88-650।

0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाइका लागि गृहिणी डाक्टर झड्का र केटीएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी डाक्टर झड्का र केटीएम ब्रान्डका लुगा धुने भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
0: परिवारलाई खुसी बनाऊ।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
2: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
1: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
2: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
2: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0255 84 088। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी छ, सुनसरी। प्रोप्राइटर राकेश श्रेष्ठ। फोन नम्बर 0255 88 650।
3: सबैजना ओखती ओखती भन्छन्,

0: यो ओखती भनेको के रहेछ नातिनी?
1: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
0: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
1: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा। सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
0: भनेपछि नामै ओखती कामै ओखती।
2: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
3: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421479970।
4: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
5: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे, फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
4: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
5: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
4: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
5: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो, मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
4: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98424 23416 हो।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
2: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
2: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
2: फोन नम्बर 0525776644, मोबाइल 9848202353 र 9807709720।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर र हास पोसामा पनि।
3: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम बैंक भएको भवनको पहिलो तला, निकेश विष्ट, 9852293, 9806341281।
4: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
5: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
4: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 9852223997 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 5 बजेको छ. इट्स 5 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

0: शान्ति समृद्धि र स्वरोजगारका लागि संचार अभियान नमस्कार म कला चापागाई यो समय हो करेन्ट न्यूजको करेन्ट न्यूजको शुरूमा मेन न्यूज चोरीका मोबाइल सहित भारततर्फ जाँदै गरेका दम्पति विराटनगरबाट पक्राउ बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत 909 जना अझै बेपत्ता ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन होर्मुजको विकल्प पनि बन्द र युएलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन एसिया कपमा छनौट चोरीका मोबाइल लिएर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले इटहरीका एक दम्पतिलाई विराटनगरबाट पक्राउ गरेको छ पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका चारका 22 वर्षका कृष्ण शाह र उनकी 23 वर्षकी पत्नी बबिता बुढाथोकी छन् उनीहरूलाई विराटनगर महानगरपालिका 15 स्थित 1 नम्बर ढाँटबाट पक्राउ गरिएको हो इलाका प्रहरी कार्यालय रानी र रानी सीमा क्षेत्रबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरूलाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो जाँचका क्रममा उनीहरूको साथ विभिन्न कम्पनीका 5 थान मोबाइल नेपाली 7,435 रूपियाँ र भारतीय 1,800 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ बरामद मोबाइलमा Redmi 7 Redmi A5 Samsung Honor र एप्पलका 1-1 थान रहेका छन् मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार दम्पतिलाई बिहान करिब 8 बजे नियन्त्रणमा लिएको हो बरामद मोबाइल कहाँबाट चोरी गरेर ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ भदौ 10 गते आएको बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार मध्ये 909 जना अझै बेपत्ता छन् 11 वटा जलविद्युत आयोजनाबाट कार्यरत रहेका मध्ये 909 जना अझै सम्पर्क बाहिर रहेका हुन् हराएका मध्ये सबैभन्दा धेरै रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका छन् रसुवामा रहेका जलविद्युत आयोजनाबाट 668 जना बेपत्ता रहेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपान नेपालले जनाएको छ जसमध्ये माथिल्लो त्रिशुली 1 538 रसुवागढीमा 93 रसुवा भोटेकोसीमा 3 लाङटाङ खोलामा 39 चिमीमेमा 6 मैलुङमा 6 जना बेपत्ता छन् यो तथ्याङ्क शुक्रबारसम्मको हो यसै गरी त्रिशुलीमा 3 देवीघाटमा 1 माथिल्लो त्रिशुली 3Aमा 39 माथिल्लो त्रिशुली 3Bमा 278 मिडल त्रिशुली गंगामा 2 गरी 223 जना बेपत्ता छन् साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्वपश्चिम तेल पाइपलाइन बन्द गरेको छ आज बिहिबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन् इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब 50 लाख ब्यारल तेल निर्यात गर्दै आएको थियो साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा धेरै पटक आक्रमण भएको जनाएको छ मन्त्रालयका टोलीहरू पाइपलाइन सुरक्षित गर्न र क्षतिको यकिन गर्न खटिएका छन् हालसम्म कुनै पनि देश वा समूहले यस आक्रमणको जिम्मा लिएको छैन नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट भएको छ शनिबार भएको फाइनलमा युएलाई पराजित गर्दै नेपाल एसिया कपमा छनौट भएको हो मलेसियाको बाईमा सुभलमा भएको फाइनल खेलमा नेपालले युएमाथि 44 रनको जित हासिल गरेको हो नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49.1 ओभरमा 269 रनमा अल आउट भयो युएका लागि राहुल चोपडाले अभिजित शतक बनाए पनि पर्याप्त हुन सकेन तनिस सूरीले 42 रन बनाए कप्तान हरप्रीत भटियाले 33 रन बनाए नेपालका लागि करण केसीले 3 विकेट लिए ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने रोहित पौडेल गुलशन झा बसीर अहमद र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए त्यसअघि बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको बलियो योगफल खडा गरेको थियो आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रन बनाए गुलशनले 38 बलमा 3 चौका र 4 छक्का सहित 52 रन बनाए अर्जुन कुमारले 43 तथा रोहित पौडेलले 40 रन बनाए अन्तमा मेन न्यूज पुनः एकपटक चोरीको मोबाइल सहित भारततर्फ जाँदै गरेका दम्पति विराटनगरबाट पक्राउ बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत 909 जना अझै बेपत्ता ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन होर्मुजको विकल्प पनि बन्द र युएलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन एसिया कपमा छनौट हवस् त अपराह 5 बजेको करेन्ट न्यूज सकियो हामी बिदा हुन्छौ नमस्कार We'll be right back.
1: यो हो इटहरी एफएम 92.5 मेगाहर्ज।
2: ओहो अनि केटोले त नफिरिस गो आलेछ अनि कहाँबाट गइस
3: रिद्धि सिद्धि ट्रेलिङ
2: जम्मै
3: इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु
4: हजुर रिद्धि सिद्धि ट्रेडलिङमा एलजी वेगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलइडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
0: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल टेलिफोन नम्बर 0252584001
4: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
0: हो ब्याङ्क उद्योग विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू
4: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ
0: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस् इटहरी 5 सुनसरी पसरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा
4: प्रोप्राइटर डम्बर बहादुर बस्नेत कार्यकारी प्रमुख रुद्रराज शर्मा
0: फोन नम्बर 0255882798942453 र 97138007
5: के खालको बत्ती ल्याइसे तैले तिहारको बत्ती जस्तो जिपिक जिपिक बाहेक केही गर्दै
0: 0753
5: बहिनी के खालको बत्ती ल्याइसे तैले तिहारको बत्ती जस्तो जिपिक जिपिक बाहेक केही गर्दैन त
6: किशन दाइले त्यही दिनुभयो त्यही ल्याए
5: ए तरिका तँलै मैले 80% विद्युत बचत गर्ने घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्बले भने होइन
6: ए ल ल म हिँडे अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु
2: ल छिर्जा सस्तो राम्रो भनेकै वेगा हो
4: अब वेगा ब्रान्डको एलइडी टिभी मात्र होइन हिटर फ्यान स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ वेगा ब्रान्डको एलइडीमा एक वर्ष

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9947745472, 9525594141।
3: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो
4: हो नि। सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
5: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएस बाट बीडीएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडीएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
6: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525809062। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
7: होइन हौ दिदी, रातभरि घरमा के को हल्ली खल्ली सुनिराथे त?
8: के हुनु नि भाइ, ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो। राति झन साह्रो हुनुभयो। खै के गर्ने गर्ने, जति दबाई गर्दा नि हुँदैन। अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न।
7: ए दिदी, पनि काठमाडौँ जानै पर्दैन नि। इटहरीकै पञ्चकोशी मेडिकलमा वीर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त।
8: ए हो र, फेरि रगत कहाँ जाँच्नु, एक्सरे कहाँ गर्नु?
7: दिदी, तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो? त्यहाँ त विराटनगर, काठमाडौँ, धरानदेखिका डाक्टरहरू आउँछन्। रगत, दिसा पिसाब जाँच्ने, एक्सरे गर्ने, भिडियो एक्सरे, इसिजी, इको लगायत धेरै सेवाहरू पर्छन् त। डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन्। बरु यो नम्बरमा फोन गर्नु त।
6: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली, इटहरी छ सुनसरी। फोन नम्बर 0525587474, 9825754161।

0: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरी चार हलगढामा विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा
1: चौबिसै घंटा जनरल फिजिसियन डाक्टर विक्रम के आर गुप्ता जनरल फिजिसियन एमबीबीएस डाक्टर पंकज शाह
0: बिहान 8 बजेदेखि 9 बजेसम्म नवजात शिशु तथा बाल रोग विशेषज्ञ एमबीबीएस एमडी पेडियाट्रिसियन डाक्टर श्रद्धा पन्थ प्रत्येक दिन दिउँसो 31 देखि 2 बजेसम्म नवजात शिशु तथा बाल रोग विशेषज्ञ एमबीबीएस एमडी डाक्टर राजेन्द्र राई
1: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कुमार गुरुङ बिहान 9 बजेदेखि 12 बजेसम्म एमबीबीएस एमएस अर्थो डाक्टर सुन्दर कार्की मध्याह 12:30 देखि 5 बजेसम्म
0: बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 31 बजेदेखि 4 बजेसम्म जेनरल एन्ड ल्याप्रोस्कोपी सर्जन एमबीबीएस एमएस डाक्टर सन्जु घिमिरे बिहान 7 बजेदेखि 9 बजेसम्म र बेलुका 4:30 देखि 6 बजेसम्म डाक्टर टीएन शाह भिडियो एक्सरे
1: डाक्टर मुकेश शाह बिहान 7 बजेदेखि 10 बजेसम्म बेलुका 5 बजेदेखि 8 बजेसम्म वरिष्ठ मृगौला तथा मूत्र रोग विशेषज्ञ एमबीबीएस एमएस डाक्टर इकबाल अहमद शनिबार बिहान 11 बजे
0: शुक्रबार 10:30 देखि दिउँसो 3 बजेसम्म वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ एमबीबीएस एमएस ईएनटी डाक्टर ईएन आचार्य शुक्रबार दिउँसो 3 बजे र शनिबार दिउँसो 2 बजे छाला तथा यौन रोग विशेषज्ञ एमबीबीएस एमडी डाक्टर अन्जान राई
2: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगलाल मार्ग हलगडा सम्पर्क नम्बर 025-590-136 025-582-012
1: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट
0: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस् श्री गजुरमुखी ज्वेलर्स स्थान धरान लाइन इटहरी 6 सुनसरी प्रोप्राइटर राकेश श्रेष्ठ फोन नम्बर 025-588-650 कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
2: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ
1: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
2: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी सम्पर्क नम्बर 98162-96-122 98425-65-286
3: हेन्तिरिका फेरि टायर पड्क्यो त
4: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ अब चिन्ता नलिनुहोस् भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ इन्धन खपत कम गर्ने बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी
5: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स
4: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर आजै 98520-22397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर भरोसा हरेक यात्राको राल्सन टायर्स हाम्रो गाडीको साथ राल्सन टायर्स हरेक यात्राको खास

अपूर्व आवाज इटर्नी एफएम 92.5 इटर्नी एफएम 92.5 मेगाहर्ट्ज जुकबॉक्स।

0: स्टुडियो टाइम यति बेला 6 बजेको छ। इट्स 6 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ। इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।
3: किनकि मेरो खाता थियो नोबेल बैंकमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो हो नेपाली रेडियो,
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
10: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। रसुवाबारीमा 1800 हेक्टर नष्ट सम्बन्धी खबरबाट, गत भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढीले करिब 1800 हेक्टर कृषि योग्य जमिन नष्ट गरेको छ भने हजारौं पशुपक्षी मरेका छन्। एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ। एफएओको प्रारम्भिक मूल्यांकन अनुसार कृषि योग्य जमिन, माछा पोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आमदानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ।
11: नेपाल प्रहरीको टिम्बुरेटु त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम गरिरहेको जनाएको छ। कमान्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ परीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। 46 नेपाली र 1 भारतीय गरी 47 शवको डीएनए परीक्षण गरिएको छ। यसमध्ये 8 महिला, 1 बालक, 7 बालिका छन्। संकलन गरिएका मध्ये 37 डीएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी छ। प्रहरीको लेबल 1 अस्पतालमा डीएनए नमुना संकलन गरिएको छ। प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापन सँगै बेपत्ताको खोजीलाई निरन्तरता दिएको छ। रसुवा जिल्लामा आवश्यक सामान पठाउन सहजीकरण गर्न साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा सहजीकरण गरेको जनाएको छ। अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनामा महत्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो। फेला परेका शव वा शरीरका अङ्गका मुसुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न टोलीले सहजीकरण गरिरहेको जनाएको छ।
10: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार बिहान 9 बजेसम्म उसको खातामा 13,54,09,03,117 मौजदा छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ।
11: बागमती प्रदेश सरकारले रसुवाको भुटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि 16 जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढी पहिरोबाट 7,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढीका कारण अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 सम्मको शिक्षा सुनिश्चित गरिने बताउनुभयो। आवश्यकता अनुसार त्यस्ता बाल बालिकाका लागि तत्काल आवासीय विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ।
10: भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित ओपीडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको छ।
11: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। फाउन्डेशन फर पीस डेभलपमेन्ट एन्ड सोसलिजमद्वारा आज आयोजित काष्ठमण्डप संवाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भुटेकोशीको हालैको बाढीले नेपाल र चीन बीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नियतिमा जोड्ने क्षेत्र भएको बताउनुभयो। भदौ 10 गतेको भुटेकोशी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपद पछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग प्राविधिक सहायता तथा जल विज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभएको छ।
10: रसुवाको भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण सड़क भाषिएपछि अवरूद्ध भएको चितवनको कृष्ण भीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भाषिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसके को नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: கேட்டோம்ல தெரியுமா பீரிஸ் போ ஆலேச்ச உனக்கு கேனவட கைஸ்
1: எதிட்டி சிதிட்டி லிங்க்
0: வாஷிங் மெஷின்
1: இலெக்ட்ரோனிக்
2: हजुर रेडि सिटी ट्रेडलिङमा एलजी वाइगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलइडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
3: सम्पर्क रेडि सिटी ट्रेडलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल टेलिफोन नम्बर 0252584001 कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
4: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ
3: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
4: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी सम्पर्क नम्बर 98162-96-122 98425-65-2686
5: मा निराशा बढेको र विदेशी दर झन दुब्बर भएको टिप्पणी पनि गर्नु भएको छ
6: पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेस प्रदेश सरकार तथा सरकारवालाहरूबीच भएको छलफलमा तनाव भएको छ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी आजको कार्यक्रममा तनाव भएको हो शिक्षा मन्त्री पोखरेल तनाव भएपछि कार्यक्रम छोडेर भाग्नु भएको छ उहाँलाई सुरक्षाकर्मीले जोगाएर बाहिर निकालेका छन् कार्यक्रम स्थलमा तनाव भएको भिडियो सार्वजनिक भएको छ
5: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ आज बसेको मन्त्री परिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने भएको हो सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो उहाँका अनुसार बजेट होलिडेको अवस्थामा रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ
6: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिङ्कम्पा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ अरू 3 जना घाइते भएका छन् आज बिहान सिङ्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु PR02001J0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्लीबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा र त्रिवेणी 6 करिब 42 वर्षीय लालमती बुढाथोकी रहेका छन् प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ
5: मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रसार गर्दै आर्थिक वर्ष 83-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने अथवा कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत सातौं बच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 83 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको छ।
6: नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। जनकपुर उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा मध्य प्रदेशका 5 जिल्लाबाट महिला तथा पुरुष कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ। मोर्चाको मध्य प्रदेश स्तरीय बैठकले संगठन विस्तार र जनपरिचयनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणमा सप्तरी, सिरा, धनुषा, महोत्तरी र सर्लाईका नेता तथा कार्यकर्ता सहभागी छन्। कार्यक्रममा उपेन्द्र यादव, डाक्टर सिके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूको उपस्थिति छ।
5: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीदरले 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधि पठाएको छ। देउवा समूहले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकतामा गठन गरेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधि खटाएको हो। जिल्लादेखि वडासम्मका विभिन्न 6 तहका अधिवेशनका लागि 3 असोजभित्र तयारी समिति गठन गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
6: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साहित सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्ग उठाउन रुख काट्न जानका लागि वनयात्रा गर्न जाने साहित्य

0: अनुसार पक्राउ पर्नेमा धादिङको गजरी गाउँपालिका छ बच्चे टारका 35 वर्षीय रामबहादुर तामाङ छन्। 10 पदौको बाढीमा नुवाकोटको मितुर नगरपालिका 1 तिर्सुली बजारमा लीलाबहादुर बोगटीको घर बगाउने क्रममा बगेका गरगहना पदौ 11 गते तामाङले फेला पारेको र नेतवश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी बोगटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे, भोलि गिफ्ट लाने भन्दै छ अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुकुरो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल टहरिनौ विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98520 48 510।
5: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 64। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
6: ब्रोइलर तथा लेयर कुखुरा, गाई भैँसी, सुँगुर, बङ्गुर, बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
7: पशु पक्षीको सर्वोत्तम खाना, भिटामिन, प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
6: उत्पादक सागर फिड्स प्राली, इटहरी सुनसरी। फोन नम्बर 025-583-441।
7: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
8: हरेक तिथि हरेक क्षण पञ्चाङ्ग र सूचनाको ताजा संस्करण नेपाली पात्रो विश्वसनीय एप आजै डाउनलोड गर्नुहोस् है।
0: बाँकी खबर बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको शिक्षा सिँचाइ आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुसार पछिल्लो समय शिक्षा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनु भएको छ। बजेट र जनशक्तिको अभाव नभई अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रुपियाँ खर्च भएको छ।
9: रसुवाको भुटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुनुभएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो, तर भुटेकोसी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।
0: रसुवाको भटेकोसीमा आएको बाढीका कारण 12 बैंकका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार 7 अर्ब 24 करोड रुपियाँ बराबरको क्षति भएको हो।
9: अब विदेशका खबर। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चिनिया राष्ट्रपति शी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत नेताहरू सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो 4 पटक हो। पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढ़िरहेको चुनौतीका सामना गर्ने विषयमा सदस्यहरू बीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ। बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनका प्रमुख एजेन्डा छन्। दुई एसियाली शक्ति बीचको सम्बन्ध सुधार गर्ने प्रयास स्वरूप चिनिया राष्ट्रपति सी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। सन् 2019 पछि यो उहाँको पहिलो भारत भ्रमण हो। उहाँको

0: विमान दिल्ली स्थित पालम एयरबेसमा अवतरण गरेको थियो। सी इसकी सन् 2019 भारत जानुभएको थियो। त्यस क्रममा चेन्नई नजिकैको मामलापुरमा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच अनौपचारिक शिखर वार्ता भएको थियो। सी नयाँ दिल्ली पुग्न अघि चाइना सर्दन एयरलाइन्सले 6 वर्षपछि भारत र चीन बीच सिधा उडान सेवा पुनः शुरू गर्ने घोषणा गरेको छ।
1: साउदी अरबले बिहिबार भएको ड्रोन आक्रमणपछि पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ, जसका कारण पम्पिङ स्टेशनमा आग लागेर केही व्यक्ति घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा धेरै पटक आक्रमण भएको बताएको छ, तर अहिलेसम्म कुनै देश वा समूहले जिम्मा लिएको छैन। साउदीले ड्रोन इराकबाट आएको दावी गर्दै तत्काल जवाफी कार्यवाही नगर्ने निर्णय गरेको छ।
0: अब खेल खबर। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यससँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको यही भने एसिया कप 2027 स्थान बनाउन वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यही 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपडाले 105 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 100 रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। नेपालका लागि बलिङतर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह हेरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित भाइमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ्स खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै आज गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रनको पारी खेले। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो 6ठौं अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह हेरीले 18, बसिर अहमदले अभिजित 15, रैसान पानेले 13 रन जोडे।
1: एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख आज प्लेयर अफ द म्याच बने। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाए। आसिफले एक दिवसीयमा दोस्रो शतक हानेका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभरि 17 विकेट लिए, तर आजको फाइनलमा भने उनले एकमात्र विकेट हात पारेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः
0: एकपटकबारीले 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशु पक्षीको मृत्यु, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य लगातार जारी, सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता, प्रभावित क्षेत्रमा मनोपरामर्शदाता परिचालन।
1: नेपाल चीन सहकारीको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई, अवरुद्ध कृष्णभीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी, प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब जम्मा।
0: बाढी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल, विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई, मधेस प्रदेशमा सहभागी शिक्षा मन्त्री तनाव भएपछि बाहिरिए, इन्द्र जात्राको सायद सार्वजनिक, आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने।
1: युक्रेन र मध्य पूर्व युद्ध साथै विश्वव्यापी तनावबीच भारतमा ब्रिक्स नेताहरूको बैठक शुरू। ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन, हर्मोजको विकल्प पनि बन्द।
0: र युए विरुद्ध 44 रनको जित निकाल्दै नेपाल बन्यो एसिसी प्रिमियर कपको च्याम्पियन। नेपालले बनाए दोस्रो पटक एसिया कपमा स्थान। सन्दीप बने प्लेयर अफ द टुर्नामेन्ट, आसिफ शेख प्लेयर अफ द म्याच।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिडियो एक्सरे सेवा यूएससी
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाट जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
0: गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर 10औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस् श्री गजुरमुखी ज्वेलर्स स्थान धरान लाइन इटहरी 6 सुनसरी प्रोप्राइटर राकेश श्रेष्ठ फोन नम्बर 0525886650 सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
3: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
0: 20 फिटे टाइल बाटो 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1 लाखबाट सुरु
3: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
4: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक
0: सम्पर्क नम्बर 9852075472 9010247474
4: 97417 74472 9525549141

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ट्ज।
2: ओहो, मेरो दाँत
3: के भयो? भाँच्यो?
2: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
3: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
2: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
3: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने।

0: भइरहेको छ।
1: डाक्टर मुकेश कुमार शाह MD GPEM, डाक्टर विक्रम गुप्ता MBBS जनरल फिजिसियन, डाक्टर पंकज शाह MBBS जनरल फिजिसियन।
2: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगलाल मार्ग हलगडा, सम्पर्क नम्बर 025590136, 025582012।
3: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बहिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट 98520293, 98036141281।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: जब अवस्था गम्भीर हुन्छ त्यस बेला चाहिन्छ विशेष उपचार, हेरचाह र निरन्तर निगरानी। विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियु सेवा, अनुभवी दक्ष चिकित्सक र समर्पित टिम सहित 24 घण्टा बिरामीको साथमा। विश्वास गर्नुहोस्, हामी प्रत्येक जीवनको सुरक्षामा प्रतिबद्ध छौँ। विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 5710-42 र हेल्पलाइन नम्बर 97090-24184।
2: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
3: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
2: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ।
3: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पसरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
2: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
3: फोन नम्बर 0255-8272, 98-42-42-0053 र 97-13-800-7053।

0: स्टुडियो टाइम यति बेला 7 बजेको छ. It's 7 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

0: शान्ति समृद्धि र स्वरोजगारका लागि संचार अभियान नमस्कार म कला चापागाई यो समय हो प्राइम न्यूजको प्राइम न्यूजको शुरूमा मेन न्यूज बाढ़ी पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी विश्वनाको हवाई उद्धार आफ्नै पार्टीका नेता कार्यकर्ताको विरोधपछि बोल्दा बोल्दै कार्यक्रमबाट बाहिरिए शिक्षा मन्त्री पोखरेल र युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन एसिया कपमा समेत बनायो स्थान नेपाली सेनाले बाढ़ी पहिरो प्रभावित विभिन्न क्षेत्रबाट आज 20 जनाको हवाई उद्धार गरेको छ नेपाली सेनाका अनुसार 2083 भदौ 27 गते 5:30 बजेसम्म गरिएको उद्धारसँगै हालसम्म हवाई साधन मार्फत उद्धार हुनेको संख्या 4157 पुगेको छ हालसम्म उद्धार गरिएका मध्ये 3874 जना स्वदेशी र 283 जना विदेशी रहेका छन् रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टीम तथा विदेश समेत सम्मिलित संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य गरिरहेको सेनाले जनाएको छ लाङटाङ जलविद्युत आयोजनामा संयुक्त टोलीले टनेलभित्रको पूरै इलाकामा खोज तथा उद्धार गरे पनि केही फेला नपरेको जनाइएको छ चिल्लिमी हाइड्रोमा विदेशी समेत सम्मिलित संयुक्त टोलीले साफ्रुबेसीदेखि टनेलसम्म हेभी इक्विपमेन्ट लैजान करिब 1050 मिटर बाटो निर्माण सम्पन्न गरेको छ 6 मिटर लम्बाईका ठूला पाइप प्रयोग गरी टनेलभित्र हिँड्न मिल्ने बाटो तयार गरिँदैछ टनेलभित्र एस्काभेटर प्रयोग गरी करिब 65 मिटरसम्मको लेदो फालिएको र थप खोजी कार्य भइरहेको छ त्यस्तै माथिल्लो त्रिशुली 1 हाकुबेसी स्थित अडिट 3 टनेलमा नेपाली सेनासहितको संयुक्त टोलीले खोजी गरिरहेको छ त्रिशुली 3-1 पावर हाउस तथा टनेल क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ त्रिशुली 3B नेपाली सेना सहितको संयुक्त टोलीले जलविद्युत आयोजना क्षेत्रमा उत्खनन कार्य निरन्तर गरिरहेको छ प्रभावित क्षेत्रका रसुवा नुवाकोट जिल्लाका त्रिशुली पारी कोलोनी तुप्चे दानसिंह सामरी भन्ज्याङ लगायत विभिन्न स्थानमा नेपाली सेनाले पैदल गस्ती गरी खोजी कार्य गरिरहेको छ रसुवाको टिमुरेदेखि नुवाकोट धादिङ चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका 8,800 भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन् सेनाले समन्वय रूपमा घाइतेको खोज तथा उद्धार सब व्यवस्थापनमा सहयोग राहत सामग्री ढुवानी अवरूद्ध सड़क तथा पुल सुचारू एवं आपतकालीन उपचार कार्य गरिरहेको छ नेपाली सेनाले त्रिशुली र धुन्छेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज 55 जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् हालसम्म यी सेवाबाट 3720 जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाको भनाइ छ सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका संघीय सरकारका शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता कार्यकर्ताले विरोध गरेपछि बोल्दा बोल्दै कार्यक्रम स्थलबाट बाहिरिनु परेको छ औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सिरहा पुगेका थिए तर कार्यक्रममा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको र आफ्नै पार्टीका नेता कार्यकर्तालाई अपमान गरिएको भन्दै विरोध भएपछि केही बेर हो हल्लाको अवस्था सृजना भएको हो पत्रकारसँगको कुराकानीमा रासपाका एक नेताका अनुसार कार्यक्रममा सिराहाबाट प्रतिनिधित्व गर्ने 2 जना प्रतिनिधि सभा सदस्य सहभागी भए पनि स्थानीय नेता कार्यकर्तासँग कुनै प्रकारको समन्वय गरेको देखिएन अन्तिम समयमा मात्रै खबर गरियो तर कार्यक्रममा आएपछि पनि स्थानीय नेता कार्यकर्तालाई कुनै स्थान दिइएन उल्टै अपमानजनक व्यवहार गरियो ती नेताले भनेका छन् उनका अनुसार औरही गाउँपालिकाका नगर सभापति तथा पत्रकार सन्तोष कुमार यादवलाई समेत कार्यक्रममा आसन ग्रहणका लागि स्थान दिएन त्यसपछि यादव चुपचाप भिडियो खिचिरहेका बेला मन्त्री पोखरेलसँगै आएका व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा उनको मोबाइल खोज्ने प्रयास गरेपछि विवाद थप चर्किएको ती नेताको दावी छ बाहिरबाट आएका माननीयलाई स्थान दिने तर आफ्नै पार्टीका स्थानीय शीर्ष नेतालाई खबर समेत नगर्ने यो कस्तो समन्वय हो ती नेताले प्रश्न गरे उनका अनुसार कार्यक्रममा सहभागी हुन आएका नेता कार्यकर्तालाई समेत पीए र पीएसओको प्रयोग गरेर बाहिर निकाल्न खोजिएको थियो सोही कार्यक्रमका बीच स्थानीय पार्टी नेतृत्वमाथि निरन्तर अपमानजनक व्यवहार भएको भन्दै जिल्ला समन्वय समितिका नेता दिनेश महतोले समेत विरोध जनाएका थिए उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै आवश्यक पूर्व तयारी र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन्। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले विपद आउनु अघि आवश्यक तयारी र विपदका बेला समयमै प्रभावकारी कदम चाल्न सके धेरै मानवीय क्षति रोक्न सकिने बताए। उनले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै राजनैतिक दल, नागरिक समाज र आम नागरिक एकजुट भएर गर्नुपर्ने धारणा राखेका छन्। घिसिङले जेएनजी आन्दोलनपछि सरकारले युवाको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। सरकारप्रति युवाहरूमा निराशा बढ्दै गएको र विदेशी नै युवाको संख्यामा झन बढोत्तरी भएको उनको भनाई थियो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्र जात्राका विभिन्न धार्मिक साइतहरू सार्वजनिक गरेको छ। भाद्रपद शुक्ल द्वितीयबाट शुरू हुने यस पर्वका लागि इन्द्र ध्वजाको लिङ्गो तयार पार्न भक्तपुरको चित्तपोल वन जाने साहित भदौ 28 गते आइतबार बिहान 9:53 रूख काट्ने साहित सोही दिन राति 8:47 तय गरिएको छ। समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईका अनुसार काठ काटिएपछि उक्त लिङ्गोलाई असोज 3 शनिबार बिहान 8:05 नगर प्रवेश गराइनेछ। त्यसपछि असोज 7 बुधबार बिहान 7:47 इन्द्र ध्वज थान लिङ्गो ठड्याउने काम गरिने कार्यक्रम रहेको छ। पर्वको मुख्य दिन असोज 9 शुक्रबार तल्लो टोलमा रथयात्रा गराइनेछ, जहाँ राष्ट्रपति लगायतका अतिथि विशिष्ट व्यक्तिले हनुमान ढोका स्थित गद्दी बैठकबाट कुमारी गणेश र भैरवको यात्रा अवलोकन गर्ने परम्परा छ। त्यसै गरी असोज 10 शनिबार माथिल्लो टोलमा यात्रा गराइनेछ भने असोज 13 मंगलबार महिलाहरूले मात्रै रथ तानेर नानीचा यात्रा सम्पन्न गर्नेछन्। असोज 13 राति 9:25 इन्द्र ध्वजाको लिङ्गो ढाल्ने साइत रहेको छ। लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले कुमारी गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेसँगै 13 दिन लामो यो ऐतिहासिक यात्रा औपचारिक रूपमा समापन हुनेछ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराएका हुन्। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगिर 21-23 लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएको 17 पनि पार्थिव शरीर फेला नपरेपछि उदयपुरका देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ। त्रियुगा नगरपालिका 4 40 देवेन्द्र भदौ 10 भोटेकोशी नदीमा आएको बाढ़ीमा परि बेपत्ता भएका थिए। उनी त्रिशुली हाइड्रो प्रोजेक्टमा कार्यरत थिए। बाढ़ी आउनुभन्दा करिब आधा घण्टा अघि मात्रै परिवारसँग फोनमा कुराकानी गरेका देवेन्द्र त्यसपछि सम्पर्कविहीन भएका थिए। त्यसै त परिवारले उनको अवस्था पत्ता लाग्ने र कुनै न कुनै दिन पार्थिव शरीर घरसम्म आइपुग्ने आशामा खोजिरहेको थियो। तर 17 निरन्तर खोजी गर्दा पनि देवेन्द्रको कुनै अत्तोपत्तो नलागेपछि परिवारले धार्मिक संस्कार पूरा गर्न प्रतीकात्मक अन्त्येष्टि गरेको हो। त्रियुगा नगरपालिका 4 अर्नाखोला र त्रियुगा नदीको दोभानमा कुशलाई मानिसको स्वरूपमा ढालेर प्रतीकात्मक शव तयार पारिएको थियो। त्यसैलाई देवेन्द्रको शरीर मानेर हिन्दू संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो। अब खेल प्रसंग, आज एसएससी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। शनिबार आज सम्पन्न फाइनल खेलमा युएलाई 44 हराउँदै नेपाल च्याम्पियन बनेको हो। नेपालको यो दोस्रो उपाधि हो। यसअघि सन् 2023 भएको पहिलो संस्करणमा युएलाई नै 7 हराउँदै उपाधि जितेको थियो। युएले भने सन् 2024 आयोजक ओमनलाई पराजित गर्दै उपाधि जितेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएले 49.2 ओभरमा 268 रन मात्रै बनायो। राहुल चोपडाले शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन्। उनी 100 रनमा नट आउट रहे। त्यस्तै साहेब खानले 52, तनिसुरीले 42, हरिप्रीत सिंहले 33 रन जोडे। बलिङतर्फ नेपालका करण केसीले 3 तथा ललित राजवंशीले 2 विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दिपेन्द्र सिंह ऐरी र बसीर अहमदले एक एक सफलता हात पारेका छन्। प्राइम न्यूजमा अब ब्रेकको पालो। ब्रेकपछि हामी अनलाइनका समाचार लिएर आउँछौं।
1: ओहो, अनि के तोले त नआ फिनिश भो आलेछ। अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: आहा, यो सिनी भित्र आछ। अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: लो, यो त वासिङ मेसिन। अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: अनि जम्मै सामान त्यहीबाट?
2: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525584001।
0: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
3: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
0: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571, 9801044291।
3: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
0: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
3: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
0: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
3: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
0: फोन नम्बर 0525776644, मोबाइल 9848202353 र 9807709720।
3: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर र हासपोसामा पनि।
0: दाई, हतारमा पो हुनुहुन्छ त, कता हिँड्नुभयो हसाङ फसाङ गर्दै?
5: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ। सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
0: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई। वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
5: सामान त गुणस्तरीय होला नि। फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
0: तपाईँले खोज्नु भएको सबै छ दाई। अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
5: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
0: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी 6 हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क नम्बर चाहिँ 9842023416 हो। अब अनलाइनमा राखिएका समाचार सामग्रीको पालो। आज सबैजसो अनलाइनले फरक फरक प्रसंगलाई प्राथमिकता दिएका छन्। आज सेतोपाटी.com ले कृष्णभीरको सड़क 2-3 दिन भित्र सञ्चालनमा ल्याइने शीर्षकमा खबर राखेको छ। त्रिशुली बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध कृष्णभीर सड़क खण्ड चाँडै सञ्चालनमा ल्याउने तयारी छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम गण्डकी योजना प्रमुख सजना अधिकारीले पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले दुई तीन दिनभित्रै सड़क खण्ड सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएकी छन्। उनका अनुसार भाषीको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अगाडि बढ़ाइएको जानकारी दिएकी छन्। शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एस्काभेटर प्रयोग भइरहेको उनले बताएकी छन्। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरू गरिनेछ भनेर आज सेतोपाटी .com यो खबर राखेको छ। त्यस्तै आज रातोपाटी .com रसुवा बाढी सम्बन्धी नै प्रसंगलाई राखेको छ। जलविद्युत क्षेत्रमा 151 अर्बको नोक्सानी, पुननिर्माणका लागि 390 अर्ब लाग्ने शीर्षकमा खबर छ। रसुवाको भोटेकोशी नदीमा आएको लेदो सहितको बाढीका कारण नेपालको जलविद्युत तथा ऊर्जा क्षेत्रले इतिहासकै सबैभन्दा ठूलो क्षति बेहोरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आंकलन प्रतिवेदन अनुसार बाढीका कारण जलविद्युत क्षेत्रमा मात्रै 151 अर्ब 4 करोड 45 लाख रुपियाँ बराबरको भौतिक क्षति भएको छ। क्षतिग्रस्त जलविद्युत आयोजना र ऊर्जा क्षेत्रको पुननिर्माण तथा पुनः प्राप्तिका लागि करिब 390 अर्ब 62 करोड 30 लाख रुपियाँ लाग्ने प्रारम्भिक आंकलन गरिएको छ। क्षति र पुनः प्राप्ति आवश्यकता दुवै दृष्टिले पूर्वाधार क्षेत्र अन्तर्गत जलविद्युत तथा ऊर्जा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ। तथ्याङ्क अनुसार 13 साना साना जलविद्युत आयोजनामा बाढीले गम्भीर क्षति पुर्याएको छ भनेर आज रातोपाटी .com यो खबर राखेको छ। त्यस्तै गरी आज देशसञ्चार .com गरीबको चमेली ग्यास दिने कोही छैन भन्दै माइती घरमा प्रदर्शन गरेको सम्बन्धी प्रसंग छ। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले प्रदर्शन गरेको छ। नेकपा बहुमतले आज माइती घर मण्डलामा प्रदर्शन गरेको हो। नेकपा बहुमत पार्टीका कार्यकर्ताले सरकारलाई व्यङ्ग्य गर्दै थालमा चामल राखेर प्रदर्शन गरेका थिए। उनीहरूले ग्यासको अभाव र महँगी बढ्दा पनि सरकारले नदेखेको आरोप लगाएका छन्। जनताको समस्यामा दुई तिहाईको सरकार नै हराएको उनीहरूको आरोप छ। सहभागीले गरीबको चमेली ग्यास दिने कोही छैन, दुई तिहाईको सरकार, चार तिहाईको संकट, भोको पेटले के भन्छ, भरी ग्यास दे भन्छ, खै ग्यास बालेनले लुकायो, खै बालेन माफियाले डुबायो लगायतका नारा लेखिएका प्ले कार्डहरू बोकेका थिए भनेर आज देशसञ्चार .com यो खबर राखेको छ। अनलाइनमा राखिएका यिनै समाचार सामग्रीसँगै हामी प्राइम न्यूजको अन्त्यमा आएका छौं। अन्त्यमा मेन न्यूज पुनः एकपटक। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, 20 जनाको हवाई उद्धार। आफ्नै

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ, म एक्लै कता कता पो भ्याउनु।
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुकुरो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्या नानी बाबु पसल, इटहरी नौ, विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98524540510।
2: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ।
5: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
5: अब त साह्रै सजिलो भयो।
0: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12, सुनसरी, विराटनगर लाइन। टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98523076।
6: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बाथ रोगीको लागि मालिस गर्ने तेल हिमसागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
0: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर 1 नयाँपाटी काठमाडौँ। फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन ढेङ्ग्रा पुलबाट हटिया जाने बाटो। प्रोप्राइटर वैद्य शङ्कर थापा। फोन नम्बर 98520-57190-98070-18-69।
7: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउनै गाह्रो। ल, किन चिन्ता गरेको? त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर स्कुलदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीँबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
8: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98424-24217, 98424-24217।

0: music station.
1: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
2: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी।
3: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
1: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
3: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ।
1: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पसरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
3: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
1: फोन नम्बर 0255882978924042053 र 97138007353।

उपहार स्वरूप यो तस्बिर माया गर्नेहरूलाई भलै छोटो होला यहाँ सबै दृश्य अटाउनलाई जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पलहरू तिमी छौ तिम्रो प्यारो मान्छे छ त्यो भन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने व्यक्तिलाई।

0: पिठारी एफएम अपूर्व आवाज।
1: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
2: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
1: पिटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
3: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैसा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कॉर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
4: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
3: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोटर, शरद भण्डारी, 98522597291, 98010442291। उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339464 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: ढोरी एफएम 92.5
1: स्टुडियो टाइम यति बेला 8 बजेको छ. इट्स 8 o'clock.
2: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
3: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ. इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर.
4: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार. शिक्षा मन्त्री सहभागी कार्यक्रममा भाँड भैलो बोल्दै गर्दा भनाभन र विवाद, मन्त्री लखटिएपछि तनाव, विपक्षीले विवाद गरेको रासोपाको आरोप, रासोपा नै संलग्न रहेको आयोजकको दावी.
5: बातको कारणले विवाद अलिक गर्यो त्यो हामी सल्टाइ हो सल्टाइ हो के फरक परेको त्यसमा के छैन भाइ. त्यस्तो
6: मन्त्री अलिकति झिलो आउनुभयो होइन, 10 बजेदेखि नै थियो उहाँको कता कता विद्यालयहरू अनुगमन के के थियो अनि आएपछि अब
4: बाढी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल. बाढीले 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशु पन्छीको मृत्यु. खोज तथा उद्धार कार्य जारी, सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता. प्रधानमन्त्री बालेन्द्र शाहको एकल काँटे प्रवृत्ति राष्ट्रिय समस्या बनेको प्रचण्डको आरोप. विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई. अवरुद्ध कृष्णवीर सडक खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी. साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा.

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुम्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 721 165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मधेस प्रदेशमा भएको छलफलमा तनाव भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा भनाभनपछि तनाव भएको हो। सिराहाको औरही गाउँपालिका कार्यालयमा भएको अन्तर्क्रिया कार्यक्रममा शिक्षा मन्त्री पोखरेल बोल्दै गर्दा विवाद भएपछि बाहिरिनु परेको छ। बिहान 10 बजेदेखि शुरू भएको कार्यक्रममा मन्त्री पोखरेल ढल्कदै ढल्कदै 12 बजे मात्रै पुग्नु भएको थियो। ढिलो पुग्नुभएका मन्त्री पोखरेल बोल्ने वक्ताहरू बाँकी हुँदै हतार हतार गरेर बोल्न लाग्दा विवाद भएको हो। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सरकारवालाको पृष्ठपोषण संकलन कार्यक्रममा मन्त्री पोखरेल बोल्दै गर्दा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाके कार्यकर्ता बीचको भनाभनले विवाद भएको भनिएको छ। जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश यादवले स्थानीय सुझाव राख्न खोज्नु भएको थियो, तर उहाँलाई समय नभएको भन्दै मन्त्रीलाई बोल्न दिएपछि मन्त्री सँगै गएका र स्थानीय रासोपा कार्यकर्ता आफू आफैमा विवाद गर्दा तनाव भएको जिल्ला समन्वय समिति सिराहाका सभापति यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
4: यो स्थानीय तहबाट त्यो श्रोतावालाहरू राखेर होइन कस्तो त्यो निर्माण गर्दाखेरि कुन कुन विषय राख्ने के कसो होइन त्यो चाहिँ कार्यक्रम थियो। त्यो कार्यक्रममा मन्त्री अलिकति ढिलो आउनुभयो होइन, 10 बजेदेखि नै थियो उहाँको कता कता विद्यालयहरू अनुगमन के थियो। अनि आएपछि अब मन्त्री आउनुभन्दा पहिला नै मन्त्रीजी आउनुभन्दा पहिला नै त्यो कार्यक्रम सुरु भएको हो। सुरु भएपछि त्यहाँ अन्तर्क्रिया कार्यक्रममा धेरै त्यो अगाडि बढिसकेको थियो होइन। मन्त्रीजी आएपछि एक दुईजना विद्यार्थीको कुरो सुन्नुभयो र एकैपल्ट होइन भयो भयो मन्त्रीजी बोल्नुहुन्छ भन्ने कुरो मन्त्रीजीलाई खासै होइन, उहाँसँग एक दुईजना हुनुहुन्थ्यो कि उहाँले होइन अब भयो मन्त्रीजी बोल्नुहुन्छ समय छैन यो छैन त्यो छैन भन्नुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने आफ्ना कार्यकर्ताबाट कुनै विवाद नभएको दावी गरेको छ। मन्त्री पोखरेलसँगै कार्यक्रमका लागि सिराहा पुग्नुभएका रासोपा सांसद बब्लु गुप्ताले विपक्षी पार्टीका व्यक्तिहरूले विवाद गरेको बताउनुभयो। पाठ्यक्रम परिमार्जनको सुझाव संकलनमा मन्त्रीलाई विपक्षी दलका कार्यकर्ताले बोल्दै गर्दा भनामन भएको सांसद गुप्ताले सुनाउनुभयो।
4: त्यसले हुन्छ नि भाइ, विपक्षीहरू पनि त्यहाँ थियो हो, कारण कुनै बातको कारणले विवाद अलिक गरे त्यो अनुसार असङ्ख्या हो, केही फरक पऱ्यो त्यसमा के फेल हुँदैछ त्यस्तो
5: भनेको आफ्नै पार्टीबाट कि आफ्नै पार्टीभन्दा बाहिरको पार्टीहरूले के
4: बाहिरको कोही मान्छे यस्तो थियो यो बिचमा बोल्ने बेलामा यस्तो कुरा भन्यो क्या, त्यसले गल्ती कुरा गर्नु त्यही भएर कार्यक्रम भइरहेको थियो क्या, त्यही बिचमा बोल्दाखेरि मन्त्रीजीले बोल्नु भएको रहेछ कोही के वर्डहरू बिचमा पछिले केही बोलेको छ क्या।
3: कार्यक्रम 3 घण्टाको थियो। सिराको औरोई गाउँपालिकाले पाठ्यक्रम विकास केन्द्रको छलफलका लागि सभाहाल उपलब्ध गराएको थियो। कार्यक्रम सञ्चालक उद्घोषक परिवर्तन हुँदा विवाद निम्तिएको औरोई गाउँपालिकाका अध्यक्ष शिवजी यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
6: म त्यति राम्ररी त चिन्न सकिनँ, मन्त्रीजीको सोधेपछि त्यो एकदम हतार हतार गरिरहेको थियो, मैले 4 मिनटमा कुरा समापन गरेर मैले छाडिदिएँ। कुरा यसमा के हो, पहिला कार्यक्रम सञ्चालनमा हाम्रो गाउँपालिकाको शिक्षा प्रमुख मन्त्री सन्तोष यादवजी त्यो मञ्च सञ्चालक उद्घोषकको रूपमा थियो, अनि मन्त्रीजी आउनुभयो भने फेरि त्यो मञ्चको उद्घोषक चाहिँ चेन्ज भयो सर क्या, अब त्यो चाहिँ अब पूर्व डिजीजी के सचिव थियो, त्यो पाठ्य पुस्तक कर्मको मतलब त्यो कुनै अवसर थियो उहाँले नै त्यही गरे, अब बाहिरको मान्छे अब लोकल मान्छेलाई चिन्न सकेन। त्यसै मञ्चमा हाम्रो जिल्ला समन्वय समितिको सभापति जुन हुनुहुन्थ्यो त्यसै कार्यक्रममा आउनुभएको थियो आमन्त्रणामा, उहाँलाई चाहिँ बोल्ने मौका दिएन, उसले रिक्वेस्ट गरे 2 सय मलाई पनि राख्न दिनु राम्रो हुन्थ्यो, म पनि 2 घन्टादेखि बसा हो। अनि फेरि अब कुरा भयो, मन्त्रीजीले माइक समायो, अब मन्त्रीजीले भन्न लाग्यो, छोरी मैले धेरै सम्झायो सभापतिजीलाई, अब छोरीले के गर्ने, मन्त्रीजी बोल्नु लाग्यो, टाइम कम छ, अनि उहाँले मानिसक्यो।
3: खास विवाद रासोपा कार्यकर्ताले नै निकालेका थिए। पत्रकार समेत रहेका रासोपाका औरही गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार यादवले तस्विर कैद गर्दा त्यही समूहबाट तस्विर नलिन भनिएको थियो, फोटो किन नलिने, रासोपाकै कार्यकर्ता बीच भनाभन भयो। विवाद शुरू भएको कारण खुलाउँदै औरही गाउँपालिकाका अध्यक्ष यादवले तस्विर लिने क्रममा विवाद भएको जानकारी दिनुभयो।
6: अर्को एउटा हाम्रो राष्ट्रिय पार्टीका गाउँपालिका सभापति हुनुहुन्छ, पत्रकार पनि छ सन्तोष कुमार यादव, अब उहाँले फोटो सोटो पारिरहेको थियो, त्यतिकैमा त्यसै गुरुबाट त्यो केटालाई म चिनेन, म नाम पनि म बुझिरहेको छैन, त्यो दुवैको बिचमा भयो, उसले फोटो तान्न मना गरे, म फोटो नलिनुहोस् भने, त्यो सन्तोषजीले भने फोटो किन नलिने, के छ फोटो लिनमा मात्र आपत्ति, त्यही कुरामा अलिकति त्यो दुवैको मतलब भयो, किन लिन दिँदैन उसले लिन दिँदैन, त्यतिकै कुरा भयो। फेरि हाम्रो मन्त्रीजी बोल्दै हुनुहुन्थ्यो, सुरक्षा कर्मीको साथी थियो, त्यो लिएर मन्त्रीलाई बाहिर निस्कियो, त्यतिकै भयो।
3: वक्ताहरूले बोल्ने क्रममा बोल्न नदिएको विषयलाई लिएर भएको विवाद हो त्यसो भयो,
6: त्यो कुरा मतलब फेरि सभापतिलाई मैले मसँगै बसेको मैले सम्झाएँ, छोडिदिनु होला मन्त्रीजी बोल्न लागे के हुन्छ छोडिदिनुहोस्, तपाईँले त कतिपय मन्त्रीहरू छ, त्यो पनि मतलब चुप लागे, त्यो फोटो तान्नेको क्रम फेरि मतलब त्यो हल्ला भयो सर,
3: भनेको मन्त्रीको सोकिए र त्यहाँको रासोपाको आफ्नै आफ्नै बिच चाहिँ विवाद भएको हो, अरू
6: केही छैन,
3: बाहिरी मान्छेहरू बाहिरी राजनीतिक दलहरूले विवाद गरेको हो भन्ने छ नि,
6: होइन हजुर, होइन होइन, कसैले केही बोलेको छैन, त्यही दुईको बिचमा मात्रै त्यही फोटो तान्न नतान्न त्यही कुरामा अलि उहाँसँगै मतलब भनाभन भयो, अरू कुनै हातपात यताउता केही भएन।
3: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद हुनु राम्रो संकेत भने होइन, त्यो पनि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन सम्बन्धी छलफलमा जहाँ अभिभावक र शिक्षक मात्रै थिएनन्, विद्यार्थी समेत सहभागी थिए कार्यक्रममा, विवादका पाठ्यक्रमको नभएको भए पनि तिनै पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूमा यो विवाद र भनाभनले कस्तो सन्देश जाने हो भन्ने चिन्ता भने थपिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
7: गत भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढीले करिब 1,800 हेक्टर कृषि योग्य जमीन नष्ट पारेको छ भने हजारौं पशुपंक्षी मरेका छन्। एफएओ की उपमहानिर्देशक बेथ बेचोडले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो। नेपाल प्रहरीको टिम्बोरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार डीएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनस्थापना ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपाधीक्षक विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। कोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल पिदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रहन सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाउनुभयो। रसुवाको भटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाषिएपछि अवरूद्ध भएको चितवनको कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भएको छ। भाषिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनु। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राका साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वनयात्रा गर्न जाने साइत 28 भदौ आइतबारको बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। रुख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहि उहाँले जानकारी दिनुभएको छ। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चिनिया राष्ट्रपति शी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्की एन लगायत नेता सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यो सँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। एसीसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन्। उनले नेपाललाई गतिलो शुरूआत 106 बलमा 102 रन बनाएका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभर 17 विकेट लिएका थिए। आजको फाइनलमा भने उनले एक मात्रै विकेट हात पारेका।
8: ओहो, अनि केटोले त नआए फिनिस भो आलेछ। अनि कहाँबाट गइस?
9: रिद्धि सिद्धि ट्रेलिङ।
8: इलेक्ट्रोनिक
9: सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
10: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, पेनासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। साथमा होम डेलिभरीको सुविधा।
11: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525584001।
12: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर

0: थाइल्याण्ड, क्युबा, नाइजेरिया, उज्बेकिस्तान र युगाण्डा जस्ता टाढा टाढाका दर्जनौ मुलुकलाई बोलाए पनि नेपाललाई नबोलाएको हो। विश्वका उदयमान अर्थतन्त्रहरूको शक्तिशाली मञ्च ब्रिक्सको सम्मेलनमा उनीहरूलाई ब्रिक्स आउटरिचको रूपमा निम्तो दिएर मञ्चमा सम्मानका साथ राखिएको छ। छिमेकमै रहेको र हाल तिक्त सम्बन्धबाट गुज्रिरहेको बंगलादेशलाई समेत कूटनीतिक औपचारिकता सहित आमन्त्रण गरेको भारतले नेपाललाई भने पूरै व्यवस्था गर्नु गम्भीर विषय हो। रूस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिकादेखि इजिप्ट, इरान, युएई र इन्डोनेसिया जस्ता विश्व राजनीतिका प्रभावशाली खेलाड़ीहरू भेला भएको ठाउँमा नेपाल पनि उपस्थित हुँदा ती देशसँग नेपालले लाभ लिन सक्ने थियो। ब्रिक्स सम्मेलनको यो मञ्च नेपालका लागि भारतसँगको सम्बन्धमा मात्र नभई मञ्चमा सहभागी चिनिया राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका दर्जनौं राष्ट्र प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने एक दुर्लभ कूटनीतिक अवसर हुन सक्थ्यो। नेपालले आफ्ना विकासका आवश्यकता, आर्थिक संकट र भू राजनैतिक सन्तुलन बारे विश्व मञ्चलाई आश्वस्त पार्न सक्ने ढोका खुल्न सक्थ्यो। काठमाडौँबाट हवाई मार्गमा जम्मा 1 घण्टा 25 मिनटको दूरीमा रहेको र भारतसँग खुला सिमाना तथा ऐतिहासिक भू राजनैतिक सम्बन्ध गाँसिएको नेपाललाई नबोलाइनुले अन्तर्राष्ट्रिय जगतमै नकारात्मक सन्देश जाने भएको छ। गत सन् 2016 भारतकै गोवामा सम्पन्न ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर चिनिया राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिदेशीय सम्वादको कूटनीतिक इतिहास रचेको नेपाल आज आफ्नै छिमेकमा भएको महाकुम्भमा यति असान्दर्भिक र उपेक्षित बन्नु दुर्भाग्यपूर्ण हो। यो भारतले व्यवस्था गरेको विषय मात्र नभई प्रधानमन्त्री बालेन्द्र शाहको अविश्वसनीय, गैर कूटनीतिक र असंवेदनशील शासकीय कार्यशैलीले निम्ताएको अन्तर्राष्ट्रिय अयोग्यता पनि हो। कूटनीतिमा व्यक्तिगत अहंकार, फेसबुक स्टन्ट चल्दैन। कूटनीतिमा त निरन्तरको संवाद, विश्वसनीयता र राज्यको परिपक्व उपस्थितिको निरन्तरता आवश्यक हुन्छ। नेपाल ब्रिक्सको सदस्य नहुनु र पार्टनर नहुनु प्राविधिक सत्य हो, तर जब आयोजक राष्ट्रले अफ्रिका र ल्याटिन अमेरिकाका टाढाका देशहरूलाई आउटरिचका नाममा बोलाउन सक्छ भने सबैभन्दा नजिकको र रणनीतिक छिमेकी नेपाललाई नबोलाउनु सामान्य कुरा हुँदै होइन। नयाँ दिल्लीको कूटनीतिक वृत्तमा यति बेला नेपालको वर्तमान कार्यकारी नेतृत्वबारे अत्यन्तै नकारात्मक र अस्थिर सन्देश प्रभाव भइरहेको छ। संसदको रोस्टममा उभिएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भने बिना प्रमाण दिएको गैर जिम्मेवार अभिव्यक्ति होस् वा सीमा र नक्साको संवेदनशील विषयलाई सड़क र सामाजिक सञ्जालको खेलवाड़ बनाउने प्रवृत्ति, बालेन शाहले कूटनीतिक सम्बन्धलाई कहिल्यै गम्भीर राज्य सञ्चालनको विषय ठानेनन्। कूटनीतिमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको पूर्वानुमान योग्यता सबैभन्दा महत्वपूर्ण कड़ी मानिन्छ। नयाँ दिल्लीले नेपाललाई बोलाउँदा पनि प्रधानमन्त्री आउँछन् कि आउँदैनन्, आए पनि कुन बेला के अप्रत्याशित स्टन्ट गरिदिने हुन् वा बहिष्कार गरेर हिँडिदिने हुन् भन्ने डर र संशय कूटनीतिक छलफलहरूमा परेको चर्चा छ। प्रधानमन्त्री बालेन शाहको अत्यधिक मोडी, एकलकाटे र औपचारिक मञ्चहरूमा धैर्यपूर्वक बस्न नसक्ने स्वभावका कारण उनीहरूले विश्वास नगरेको हुन सक्ने विश्लेषण गरिएको छ। देशभित्रै आफ्नै दलको संसदीय दलको बैठकमा नजाने, संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब नदी पन्छिने र सर्वदलीय बैठक समेत बहिष्कार गर्ने नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चहरूको घण्टौं लामो औपचारिक बैठक, शिष्टाचार र प्रोटोकल कसरी धान्न सक्थ्यो भन्ने प्रश्न स्वाभाविक पनि हो। कुनै औपचारिक ठाउँमा आधा घण्टा धैर्यपूर्वक बस्न नसक्ने, मन्त्रालयको समन्वय भन्दा रिल र स्ट्याटसमा रमाउने व्यक्तिगत कमजोरीको मूल्य आज सिङ्गो देशले चुकाउनु परेको छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
3: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
2: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
3: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
2: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
3: फोन नम्बर 025 577 644, मोबाइल 98428 20253 र 98047 07 920।
2: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर हासपोसामा पनि।
4: परिवारको खुसीका लागि सफा लुगा,
2: परिवार को स्वास्थ्य का लागि सफा भाड़ा।

0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
0: परिवारलाई खुसी बनाऊ।
2: सबैका लागि बैंक दिस होम इन्टरनेट।
3: नेपाली कांग्रेस पार्टी फुटाएर जाने कोही पक्षमा हुनुहुन्न र नेपाली कांग्रेसलाई अहिलेको वर्तमान स्थितिमा झन् एकीकृत बनाउनु पर्ने आवश्यकता छ। देशको वर्तमान परिस्थिति, राष्ट्रियतामाथिको अहिलेको प्रहार, कानुनी राज्यमाथिको उपहास र संसदीय व्यवस्थामाथिको प्रहारलाई हेर्दाखेरि डेमोक्रेटिक शक्ति त्यो पनि नेपालको सबभन्दा पुरानो र जनताको प्रिय शक्ति एकताबद्ध नभई हुँदैन। त्यो एकताबद्ध हुनका लागि हामी सबैले प्रयास र गर्नुपर्छ। सधैँ अदालतमा झगडा गरेर पनि यो पार्टी पहिलो र प्रिय बन्छ भन्ने मलाई लाग्दैन। त्यसैले हामी रुख र चार तारा भए ठाउँमा नेपाली काङ्ग्रेस एक ठाउँमा रहनुपर्छ भन्ने मेरो धारणा छ। यो मैले निर्वाचन आयोगको निर्णयदेखि भनेको छु। सबै नेताप्रति मेरो सम्मान छ, तर पार्टीको आधिकारिकताको विषयमा पार्टी भन्दा बाहिर बस्न सकिँदैन।
4: अनि त्यसो भए पूर्णबहादुर खड्काले दर्ता गर्नुभएको मुद्दा पनि फिर्ता हुने हो? अब
3: त्यो उहाँलाई एउटा नैतिक संकट छ, उहाँले मुद्दा दर्ता गर्नुभयो। दर्ता गरिसकेपछि अदालतले पहिला तपाईँको उहाँलाई अब चाहिँ पार्टी चाहिँ गगन थापाको निर्वाचन आयोगले दिएकै सदर हो भन्यो। पछिबाट निशा प्राप्त भयो। निशा प्राप्त भइसकेपछि पार्टीका दुवै सबै पक्षका गतिविधि रोक्नु भनेर अदालतले आदेश गर्नु पर्थ्यो जस्तो लाग्ने हो, तर नदिइसकेपछि अब मुद्दा विचाराधीन छ। विचाराधीन हुँदैन उहाँ के गर्नुहुन्छ त्यो उहाँलाई नै सोध्नु होला। तर हाम्रो चाहिँ कुरा के हो भनेदेखि पार्टी विभाजन गरेर जानु हुँदैन भन्ने हाम्रो धारणा। हाम्रो सबैको चाहना, नेपाली काङ्ग्रेसका एउटा गाउँका सबै कार्यकर्ताको चाहना, पार्टी एकताबद्ध भएर महाधिवेशन गर्नुपर्छ भन्ने छ।
4: यो खास गरेर असन्तुष्ट पक्षलाई पनि एक ठाउँमा ल्याउने कुरामा, अर्थात् चाहिँ जुन आधिकारिक पायो अदालतले र चाहिँ निर्वाचन आयोग, त्योसँग मिलेर जानुपर्छ भन्ने कुरामा रामरी खतेवडाज्यूले चाहिँ धेरै लामो समय मेहनत गरिरहनु भयो सुरुदेखि नै। अहिले शेखर कोइराला पनि ल्याउनु पर्छ, आउनु पर्छ भनेर पछिल्लो समयमा एक खालको सकारात्मक सूचनाहरू आइरहेको थियो, अहिले फेरि उहाँ पछाडि हट्नु भएको हो कि?
3: हामीले धेरै पटक छलफल गर्यौं, केही साथीहरूलाई आपत्ति पनि भयो होला यिनीहरू गगनमा मिले भनेर। गगन होइन, पार्टी भित्रको कुरा हो, गगन थापाको कुरा होइन, पार्टी नेपाली काङ्ग्रेसको कुरा हो। हामीले शेखर कोइरालासँग पनि धेरै चोटि कुरा गर्यौं, पूर्णबहादुर खड्कासँग पनि कुरा गर्यौं। मैले पूर्व सभापति आदरणीय नेता शेरबहादुर देउवासँग आएपछि नै भने भोलिपल्ट गएर हजुरले राष्ट्रिय राजनीतिको बारेमा कुरा गरिदिनु पर्यो, राष्ट्रिय नेता नै हजुर हुनु पर्यो, एमाले काङ्ग्रेस माओवादी सबैको, किनभने तपाईँ शीर्ष नेता हो, एउटा पार्टीभित्रको मात्र होइन भनेर मैले भने हुन्छ हुन्छ भन्नुभयो उहाँले। मैले गगन थापा लगायतका सबैसँग भेटेर यो नेपालको बिग्रेको राजनीतिलाई एक ठाउँमा ल्याउनुहोस् भनेर आग्रह र अनुरोध पनि गरेँ। अब यी कुराहरू छँदैछन्, अहिले पनि हाम्रो प्रयत्न सबै पार्टीका सबै साथीहरू, शेखर कोइराला, पूर्णबहादुर खड्कादेखि तपाईँको सबै पार्टीलाई एक बनाउन लागिदिनुहोस्। प्रजातन्त्रवादी शक्तिहरू कमजोर भयो भने नेपालको लोकतन्त्र, कानुनी राज्य, प्रेस स्वतन्त्रता र संविधान कमजोर हुन्छ, यो कुरा बुझिदिनुहोस् भनेर आग्रह गरेको थिएँ। कतिलाई यति भन्दा पीडा पनि हुँदो हो, आफूभित्र हिजो गगनलाई सहयोग गरेनन्, आज चाहिँ यिनीहरू फेरि भाग खान आएन। हामीलाई केही चाहिएको छैन, हामीलाई नेपाली काङ्ग्रेस डरो पार्टी चाहिएको छ, जनताको प्रिय पार्टी चाहिएको छ। पद भन्दा पनि पार्टी डरो हुनु पर्यो, पार्टी डरो भएपछि अपर्चुनिटी डरा हुँदै जान्छ।
4: यो महाधिवेशनमा अरूलाई पनि समेट्ने कुरामा अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ संस्थापन पक्षले यहाँलाई?
3: अहिले गरिसकेको छैन, हिजो मेरो पार्टी सभापतिसँग हिजो संवाद सबै साथीहरू बसेर भएका थियौँ। उहाँले कार्य सम्पादन समितिको मिटिङ राखेर अझ एकताका लागि, बृहत्तर एकताका लागि सबैसँग संवाद गरौँ। सकिन्छ भने केही समय फेरि यो गगन थापाको मात्रै महाधिवेशन, गगन थापाले अथवा नेपाली काङ्ग्रेसले गरेको महाधिवेशन मात्रै पर सारौँ भनेको होइन, अरूसँग पनि संवाद गरौँ र अरूसँग पनि केही संवाद गरेर वातावरण बनाऊ भन्ने हाम्रो चाहना छ।
4: उहाँहरूको कुरा सुन्दाखेरिमा चाहिँ पूर्णबहादुर खड्का र शेरबहादुर देउवा दुवैजनाले मुद्दा फिर्ता लिनुभयो भने मात्रै सार्न सकिन्छ छ भन्ने उहाँहरूको भनाइ सुनिन्छ संस्थापन पक्षको, के त्यो सम्भावना देख्नुहुन्छ यहाँले विभिन्न वार्ताहरूमा रहँदा?
3: सेवा देवासँग पनि संवाद गरे, उहाँ अहिले त्यो पक्षमा अदालतको निर्णय पूर्ने पक्षमा हुनुहुन्छ। पूर्णबहादुर खड्का पूर्व कार्यवाहक सभापतिलाई पनि नैतिक संकट छ, उहाँले आफूले हालेको मुद्दा, अब त्यो मुद्दाको निर्णय नआउन्जेलसम्म म के गरौँ, तथापि म रुख र चार तारा छोड्दिनँ भन्ने उहाँले हामीलाई वचन दिनुभएको छ। एउटा कुरा चाहिँ के हो भनेदेखि, पार्टी फुटेको पार्टीमा जान्न, रुख र चार तारा छोड्दिनँ भने उहाँले भन्नुभएको।
4: अनि आज खास गरेर शेरबहादुर देउवा पक्षले देशभरि विभिन्न ठाउँमा चाहिँ केन्द्रीय प्रतिनिधि भनेर आफ्नो तर्फबाट गर्ने महाधिवेशनका लागि प्रतिनिधि खटायो, यसले त वातावरण फेरि खलबल्याउने भयो नि त, बन्ने वातावरण भन्दा पनि।
3: म तपाईँका कुरासँग सहमत छु, अहिले दुईटा महाधिवेशन गर्नु हुँदैन भने हामीले आग्रह गरेका हौ, विनम्रतापूर्वक अनुरोध गर्छौ, पार्टी फुटाउने लाइनमा कोही पनि नलागौ, यति मेरो आग्रह।
5: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
2: दिस होम इन्टरनेट
6: अवस्था। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए।
1: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
1: अब त साह्रै सजिलो भयो।
2: बागमती ब्रान्डको प्रदेश नम्बर एकै सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98523076।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
3: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
3: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
2: 97-475-472, 98-520-59-441।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650। इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
2: हाम्रा 24 घण्टा सेवाहरू,
0: बिरामी जाँच सेवा,
2: आकस्मिक उपचार सेवा,
0: डिजिटल एक्सरे सेवा,
2: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
0: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
2: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
2: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
2: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली, इटहरी थाना अगाडि,
2: फोन नम्बर 025590188।

0: फेरि टायर पड्क्यो त।
1: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
2: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
1: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
3: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
4: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ।
3: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स, नाम जस्तै सबै ए क्लास पाइन्छ।
4: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी। सम्पर्क नम्बर 98162-96-122, 98425-65-286।
5: ओहो, मेरो दाँत
6: के भयो, बाँच्यो?
5: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
6: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
5: गरेको तर पार लागेन, झन्झन गाह्रो हुँदैछ।
6: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
4: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
3: फोन नम्बर 025-583-561, 582-341।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट 98520293073, 98036141281।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल, आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: स्टुडियो टाइम यति बेला 9 बजेको छ। इट्स 9 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: इटहरिया FM, यो मेलोडी नाइट।

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
0: उत्पादक सागर फुड्स प्राली इटहरी सुनसरी फोन नम्बर 025-583-441
1: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ
2: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
3: हो बैंक उद्योग विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू
2: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ
3: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस् इटहरी 5 सुनसरी पशुकी लाइन्स
2: कार्यकारी प्रमुख रुद्रराज शर्मा
3: फोन नम्बर 025-588-72-98-42-42-53 र 97-13-800-7-53
4: रिसाने माफोस् कैलाशपति महादेव पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो
5: पुत्र गणेश प्रकट हौ
6: प्रणाम कैलाशपति पिता महादेव
5: पुत्र गणेश तिम्रो असन्तुष्टिको कारण के हो
6: पिता हजुर यो मुसुमा पृथ्वी ब्रह्माण्ड सयर गर्न समस्या भयो त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर
7: ठिक छ त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ जाऊ आफूलाई मन परेको मोडल छानी संसार सयर गर
6: हौस् म यामाहाको मोटरसाइकल किन्ने इटहरी गए बन्द हडताल सबै फिर्ता लिए हजुर
8: तिरुपति अटो सिटी इटहरी पश्चिम लाइन फोन नम्बर 025-587-053 मोबाइल 98-520-48-232
9: यस यामाहा
10: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ अब चिन्ता नलिनुहोस् भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ इन्धन खपत कम गर्ने बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी
11: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर
10: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर आजै 98-520-22-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर भरोसा हरेक यात्राको राल्सन टायर्स हाम्रो गाडीको साथ राल्सन टायर्स हरेक यात्राको खास

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम यो मेलोडी नाइट।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लक्की ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025-588-650।
2: ओहो, अनि केटोले त नआ फिरेस भो आलेछ, अनि कहाँबाट गइस?
3: ए दिदी सिधी ट्रेन लिंक।
2: इलेक्ट्रोनिक
3: सामान होलसेलमा रिद्धि सिद्धि ट्रेलिङ पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
4: हजुर, रिद्धि सिद्धि ट्रेलिङमा LG, WEGA, YASUDA, PANASONIC, इलेक्ट्रोनिक

0: चियर हुन्डाई फ्रिज एयर कन्डिसन एलइडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
1: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल टेलिफोन नम्बर 0525 584 0001
2: अब पूर्वी नेपालमा वरिष्ठ न्युरो सर्जन प्रोफेसर डाक्टर सुनिल मुनाकोमीद्वारा नेपालकै अत्याधुनिक सर्जिकल प्रविधि सहित सम्पूर्ण न्युरो सम्बन्धी उपचारमा उत्कृष्टता र शल्यक्रियाका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्युरो सर्जरी विभाग यस विभागबाट प्रदान गरिने उपचार सेवाहरू 24 घण्टा न्युरो ट्रमा सेवा टाउको र मेरुदण्डमा हुने ट्युमर तथा क्यान्सरको शल्यक्रिया न्युरो भास्कुलर सर्जरी स्ट्रोक सर्जरी टाउको तथा मेरुदण्डको नसा च्यापिएको बालबालिकामा जन्मजात देखिने न्युरो समस्या लगायत न्युरो सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया
3: विराट मेडिकल कलेज टिचिङ हस्पिटल
4: भुडी गङ्गा 2 टङ्की सिन्हवरी मोरङ फोन 0212-4206-42132 र 98-20-75-64-62
5: तपाईलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण त्यस्तै दम खोकी र छाती भित्रको दाग मेटाउने श्वासकाश हर चूर्ण त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादी चूर्ण
0: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग गोकर्णेश्वर 1 नयाँ पाटी काठमाडौँ फोन नम्बर 01-43-89-0131 इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय इटहरी पूर्व लाइन टेङ्ग्रा पुलबाट हटिया जाने बाटो प्रोप्राइटर वैद्य शङ्कर थापा फोन नम्बर 98-520-57-190 98-070-18-690

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
2: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
2: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
2: फोन नम्बर 0525776644, मोबाइल 9848220253 र 9807 0720।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर हास्पोसामा पनि।

0: 025484088।
1: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
0: परिवारको खुसीका लागि सफा लुगा,
2: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
2: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
2: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ।
0: परिवारलाई खुसी बनाऊ।
3: बहिनी, के खालको बत्ती ल्याइसे तैले? तिहारको बत्ती जस्तो जिपिक जिपिक बाहेक केही गर्दैन त।
4: किशन दाइले त्यही दिन भयो त्यही ल्याए।
3: यतिका तँलाई मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्ब ले भने होइन?
4: ए ल ल, म हिँडे अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
5: ल छिट जा, सस्तो र राम्रो भनेकै वेगा हो।
1: अब वेगा ब्रान्डको एलईडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलईडीमा 1 वर्षको वारेन्टी।
0: डिलरको लागि सम्पर्क 9852555948।
6: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल, किन चिन्ता गरेको? त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीँबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
7: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 9842424217, 9842424217।

0: अपूर्व आवाज इटर्नल एफएम 92.5
1: इटहरी एफएम यो मेलोडी नाइट।

0: स्टुडियो टाइम यति बेला 10 बजेको छ. इट्स 10 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
2: इटहरिया FM 92.5 MHz को तरंगमा तपाईं अहिले सुन्दै हुनुहुन्छ सदाबहार गीत संगीतहरू निरन्तर.

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: इटहरी एफएम 92.5 मेगाहर्जको तरङ्गमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सदाबहार गीत सङ्गीतहरू निरन्तर।

0: हवामा त्यसै
1: इटहरी एफएम 92.5 92.

0: स्टुडियो टाइम यति बेला 11 बजेको छ। इट्स 11 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: स्टुडियो टाइम यति बेला 5 बजेको छ. इट्स 5 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

0: ओहो, अनि के तौले त नयाँ फिरिज पो हालेछ अनि कहाँबाट गइस?
1: रिद्धि सिद्धि ट्रेलिङ।
0: यो सिनी भित्र आएछ अनि कहाँबाट?
1: रिद्धि सिद्धि ट्रेलिङ।
0: लो यो त वासिङ मेसिन अनि कहाँबाट?
1: रिद्धि सिद्धि ट्रेलिङ।
0: अनि जम्मै सामान त्यहीबाट?
1: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
2: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वाइगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
3: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525-584-001।
4: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
5: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
4: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
5: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
4: सम्पर्क नम्बर 9825-75472, 9810-2417-74,
2: 9740-75472, 9825-59-441।
6: रिसाने माफोस् कैलाशपति महादेव, पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो।
7: पुत्र गणेश प्रकट हौ।
8: प्रणाम कैलाशपति पिता महादेव।
7: पुत्र गणेश, तिम्रो असन्तुष्टिको कारण के हो?
8: पिता हजुर, यो मुसुमा पृथ्वी ब्रह्माण्ड सयर गर्न समस्या भयो, त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत, दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर।
9: ठिक छ, त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको 2 तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ। जाऊ, आफूलाई मन परेको मोडल छानी संसार सयर गर।
8: यामाहाको मोटरसाइकल किन्न इटहरी गए, बन्द हडताल सबै फिर्ता लिए हजुर।
10: तिरुपति अटो सिटी, इटहरी पश्चिम लाइन, फोन नम्बर 0525-587-053, मोबाइल 9852-48-232।
11: यस यामाहा।
12: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउनै गाह्रो। ल, किन चिन्ता गरेको, त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर स्कुलदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
13: हजुर, बाल बच्चा तथा केटाकेटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 9842-24-217, 9842-24-217।
4: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्रा केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एक मात्र ठाउँ, सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
2: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्, दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
4: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852-57291, 9802-44291।
14: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
15: हो र कहाँ पाइन्छ त्यो भरपर्दो रेल सुन्तला?
14: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ रालसन टायर। आजै 98520-22397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् रालसन टायर, भरोसा हरेक यात्राको। रालसन टायर्स, हाम्रो गाडीको साथ। रालसन टायर्स, हरेक यात्राको खास।

0: ओहो, मेरो दाँत
1: के भयो? बाँच्यो?
0: हैन, हिजोदेखि दुखेको, आज त झन गाह्रो पार्यो।
1: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
0: गरेको तर पार लागेन, झन गाह्रो हुँदैछ।
1: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
2: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
3: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
2: फोन नम्बर 0525-583-561-582-341। यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ।
4: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
4: अब त साह्रै सजिलो भयो।
5: बागमती ब्रान्डको प्रदेश नम्बर 1 कै सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी, विराटनगर लाइन। टेलिफोन नम्बर 0525-590-211, मोबाइल नम्बर 98-520-63-76-7।
2: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
6: हाम्रा 24 घण्टा सेवाहरू,
2: बिरामी जाँच सेवा,
6: आकस्मिक उपचार सेवा,
2: डिजिटल एक्सरे सेवा,
6: दैनिक बिहान भिडियो एक्सरे सेवा, यूएससी
2: 24 घण्टा ल्याब, फार्मेसी सेवा।
6: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
2: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म।
6: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा, डाक्टर सीमा गुप्ता बिहान 8 बजे।
2: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा, कोशी अस्पताल विराटनगरबाट।
6: दैनिक बाल रोग विशेषज्ञ सेवा, डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म।
2: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली, इटहरी थाना अगाडि।
6: फोन नम्बर 0525-590-988।
7: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
8: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
7: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
8: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा। सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ,

0: स्वास्थ्य आँखा सुन्दर संसार। दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
1: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
0: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
1: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
0: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
1: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कतै जानै नपर्ने रहेछ नि।
0: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 420 23 4 16 हो।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
2: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पसरुकी ल्यान्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
1: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
2: फोन नम्बर 0255882978942453 र 97138007053। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
2: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ। फोन नम्बर 0255886650।

0: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ। इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।
1: साल भदौ 28 गते आइतबार, भाद्र शुक्ल द्वितीय, 13 सेप्टेम्बर सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: संवैधानिक आयोगप्रति सरकारकै अविश्वास, जेन्जीका मुद्दा फिर्ता लिन कानूनी आधार खोजिँदै, संघीयता बिजाउने मधेसको खुद्रे बजेट, चट्टान ब्लास्टिङ गरेर खोरिँदै कृष्णवीर, नेपाल दोस्रो पटक एसिया कप क्रिकेटमा छनौट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको मादल बजाउने सिप सिक्दै पाल्पाका महिला शीर्षकको शुभ समाचार।

0: पाल्पाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका मादल बजाउने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ। परम्परागत रूपमा पुरूषको वर्चस्व मानिने मादल वादनमा अहिले महिलाहरूको उल्लेखनीय सहभागिता बढ़दै गएको हो। तालिमपछि उनीहरूले सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, तीज, रत्यौली, भजन, देउसी, भैलो लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक अवसरमा आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन्। तानसेन नगरपालिका, माथागढ़ी गाउँपालिका र तिनाउ गाउँपालिकाका विभिन्न वड़ाले सञ्चालन गरेका तालिममा सहभागी महिलाहरूले छोटो समयमै मादल बजाउने सिप हासिल गरेका छन्। स्थानीय तह र सांस्कृतिक संस्थाको सहकार्यमा सञ्चालन भएका यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। उत्पादन
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबर, अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यससँगै नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनल संयुक्त अरब इमिरेट्सलाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। यद्यपि पछिल्लो संस्करणमा युएईसँगै सेमी फाइनलमा हारेपछि नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भयो। नेपाल पुनः युएईलाई नै एसिसी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई 44 रनले पराजित गर्यो। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको शतकीय पालीको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रनको विशाल योगफल तयार पार्न सफल भयो। नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। युएई जवाफमा 5 बल अघि नै 269 रनमा अल आउट भयो। फाइनलमा कुल 582 रन बने, जुन नेपाल र युएई बीचको खेलमा बनेको सर्वाधिक रन भएको छ। नेपालले अब आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। त्यस प्रतियोगितामा आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता राष्ट्रको पनि सहभागिता रहनेछ।
0: गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिवक्ता समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले जेन्जी आन्दोलनमा शरीक भएका मध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए। जेन्जी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, आज पनि तारीख लिइरहेका छन्, अदालतको कठघरामा उभिरहेका छन्। उनले भने, त्यही जेन्जी विद्रोहको बलमा कोही हामी संसदमा छौं, कोही सरकारमा छौं, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज उठिरहेको छ। यस्तो अवस्थामा यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेएनजी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेएनजी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेएनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड़ छ। यसो भयो भने जेएनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोड़फोड़, लुटपाट र हतियार लुटपाटमा संलग्न माथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे। आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधि सभामा अन्य सांसदहरूले पनि तत्काल रिहाईको माग राख्दै आएका छन्। अनुत्तरित तीन प्रश्न: पहिलो, जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने? दोस्रो, आगजनी, तोड़फोड़, लुटपाट, हतियार लुटपाट जस्ता र हत्या जस्ता कसुरमा संलग्नलाई राजनीतिक आन्दोलनको नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने? तेस्रो, 23 र 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने? जेएनजीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
7: संघीयता भिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो, तर मधेसमा ससाना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक घचघच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत उठ्ने गरेका छन्। धनुषाको नगराइन नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डिलमा 2 कोठे टहरो छ, जस्ता पाताको छानो, आल्मुनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता। हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। असारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने खसी बाख्रालाई पनि नहुने। नगराई नाटका वडा अध्यक्ष संजय कुमार राउतका अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रूपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयोगिता छैन भने, तर उहाँहरूले मान्नु भएन, राउतले भने। नगराइनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार उत्पादन र रोजगारसँग जोडिएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो, तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, मालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मधेस प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाई राख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाई राख्न प्रत्येक दल तथा सांसदका माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। 1 करोड़ भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा 6 वटासम्म योजना राखिएको छ, त्यो पनि 3 वटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मधेस प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाई, सड़क, औद्योगिक पूर्वाधार र रोजगारिक सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत नै त पटक पटक लाग्दै आएको छ। त्यस्तै मध्य प्रदेश सरकार गठन भएता बजेट रकमान्तर अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाहीमा भने रूपान्तरित हुन सकेनन्। संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
0: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकार भित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्र अधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
7: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँचिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णभीरमा सड़क भाँचिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णभीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शब नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको प्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए। त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाडौँ आएका तुलसी यी 4 महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहलस्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै इमेल पठाए तर भित्रबाट कुनै जवाफ आएन। सन्तोषको शव नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
7: सप्तरीको राजविलास स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप पेच ड्यूटीमा रहेका चिकित्सक र नर्स